0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: दिप 9:30 बजेको समयमा सोही ठाउँबाट गाजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीले दाङले जानकारी दिएको छ। पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता समेत रहेका डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार उनलाई 7 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। सल्यानको कालीमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 53,45,30,000 रूपियाँको बजेट नीति तथा कार्यक्रम पारित गर्दै 20 औं गाउँसभा सम्पन्न गरेको छ। गत हप्ता असार 10 गते बस्ने तय भएको गाउँसभा गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि स्थगित गरिएको थियो। अध्यक्ष उपचारपछि फर्किएसँगै गाउँसभा सम्पन्न भएको हो। गाउँसभामा अध्यक्ष केसीले स्थानीय तह स्थापना हुँदाका बेला सल्यानकै विकट र विकासका दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा चिनिएको कालीमाटी गाउँपालिका अहिले सड़क सञ्जाल विस्तार, विद्युत पहुँच, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, सिंचाई, कृषि, पशुपालन, पर्यटन र अन्य पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको बताउनु भएको छ। अझै पनि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले अहिलेसम्मको उपलब्धिमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न क्षेत्रहरूबाट सहयोग प्राप्त भएको उल्लेख गर्नुभएको छ। गाउँपालिकाकी उपाध्यक्ष सहनशीलता ओली दिशीले प्रस्तुत गरेको बजेट र आर्थिक ऐन तथा वडा नम्बर 5 का अध्यक्ष टोप बहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विस्तृत छलफल र आवश्यक संशोधनपछि सर्वसहमत रूपमा पारित गरिएको बताइएको छ। सल्यानको वनघाट कुपिन्दे नगरपालिकाले आर्थिक वर्ष 2081-82 सामाजिक परिचयन प्रतिवेदन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। ग्रामीण विकास संचार केन्द्र सल्यानको सहजीकरणमा आयोजित कार्यक्रममा नगरपालिकाले सञ्चालन गरेका विकास आयोजना, सार्वजनिक सेवा प्रवाह, बजेट कार्यान्वयन, सुशासन, पारदर्शिता र नागरिक सन्तुष्टिको अवस्थाबारे समीक्षा गरिएको थियो। सहजकर्ता प्रतीक इच्छुक शर्माले सामाजिक परीक्षण प्रतिवेदन र आर्थिक वर्ष 2082-83 लागि गरिएको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै सामाजिक परीक्षण सार्वजनिक निकायको उत्तरदायित्व, पारदर्शिता र सेवा प्रभावकारिता मूल्याङ्कन गर्ने महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ। उहाँका अनुसार प्रतिवेदन नगरपालिकाका अभिलेख, आर्थिक तथा भौतिक प्रगति विवरण, विषयगत शाखा वडा कार्यालय, स्थलगत अवलोकन, सरकारवाला संघको छलफल र सेवाग्राहीसँग गरिएको अन्तर्वार्ताका आधारमा तयार गरिएको हो। जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा आर्थिक वर्ष 2082-83 रोल्पाका स्थानीय तहहरूबाट सञ्चालन गरिएका बहुक्षेत्रीय पोषण कार्यक्रमहरूको समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा जिल्लाका 7 वटा स्थानीय तहका पोषण सहजकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो पालिकामा सम्पन्न भएका पोषण सम्बन्धी कार्यक्रम, उपलब्धि र कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियार, जिल्ला समन्वय अधिकारी लक्ष्मण लम्साल लगायतको सहभागिता रहेको बताइएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालले

स्वास्थ्य बीमा उपचार सेवा शुरू गरेको छ। अस्पतालले केही समय अगाडि सूचना जारी गर्दै औषधि उपकरण लगायतको व्यवस्थापन गर्नुपर्ने भन्दै सेवा बन्द भएको जानकारी गराएको थियो। अस्पतालले फेरि हिजो अर्को सूचना जारी गरेर पुनः सेवा शुरू भएको जानकारी गराएको हो। तर अस्पताल प्रथम सेवा बिन्दुका रूपमा भने नरहने बताइएको छ। अस्पतालले रेफरल केन्द्रका रूपमा सेवा प्रभाव शुरू गरेको जानकारी गराएको हो। यही असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 ख 10 55 नम्बरको सवारी साधन दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता चारजना मध्ये एकजनाको शव कैलाली जिल्लामा भेटिएको छ। मोहन्याल गाउँपालिका 6 कैलालीमा भेटिएको शव पहिचान गर्दा पचाल झरना गाउँपालिका 9 कालीकोटका मैखे तिरुवाको रहेको उहाँका छोरा रविन्द्र तिरुवाले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवण कुमार विकले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय चिस्तापानी कैलालीका प्रमुख इन्सपेक्टर मीरा खड्गाले पनि शव 62 वर्षीय मैखे तिरुवाको नै रहेको जानकारी गराउनुभयो। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार मृतक मेखे सहित हराएका राजकोट नगरपालिका 2 खड्गा गाउँका सृजना खड्गा, पञ्चपुरी नगरपालिका 8 सुर्खेत माझी गाउँका चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी र सवारी साधन अझै पनि पत्ता लागेको छैन। उक्त सवारी साधन दैलेक चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 स्थित साङ्गेतडाबाट दुर्घटना परेको थियो। बेपत्ता व्यक्तिहरू सहित गाडीको खोजी कार्य जारी रहेको बताइएको छ। सशस्त्र प्रहरी गोताखोर टोली नेपाल प्रहरी नेपाली सेना गरी करिब 100 जना जनशक्ति 5 दिनदेखि परिचालन गरिएको बताइएको छ। र जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षा अनुसारको वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अपेक्षा अनुसारको वर्षा हुन नसकेको बताउनु भएको हो। अर्यालले लुम्बिनी प्रदेशका उत्तरी क्षेत्र र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षा भए पनि अपेक्षा अनुसारको वर्षा भने हुन नसकेको बताउनु भएको छ। यसै गरी अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदरभन्दा 17 स्थानको आसपास अवस्थित छ, जसको प्रभावले अहिले देशैभर बादल लागेको छ। कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा अहिले पनि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशैभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा केही भूभागमा थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
0: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फुलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: मध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप तीव्रता दिने समेत विश्वास दिलाउन चाहन्छु।
1: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग, ध्यान तथा आरोग्यका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउने संकल्प गरेर अघि बढिएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेर काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मान्ने गरी कानून निर्माण गर्न लागेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्रेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। यसैगरी राष्ट्रिय सभाको हिजै बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि 12:15 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनीतिक दलहरूले भने असहमति जनाउँदै कार्यदल छोडेका छन्। कार्यदलमा सहभागी नेपाली कम्युनिस्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले हिजो मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउ न लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। गभर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्ज विस्तार हुने र मुद्रास्फीति 5.5% सीमित रहने बताउनुभयो।
2: आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ। मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दर सँगै सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ। त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ। आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
1: गभर्नर डाक्टर पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन, आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी

0: गर्ने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कामभन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको गभर्नर डाक्टर पौडेलले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्यसहित हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डेसहित 15 जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभयो। 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँड, पूर्व गृह सचिव पाण्डेसहित 30 जना विरुद्ध ठगी, लिखत कृत्य, राज्य विरुद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। मुद्दामा 7 जना प्रतिवादीले सफाई पाएका छन्। सफाई पाउनेमा रामशरण केसी, टङ्क कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्। प्रतिवादीहरूमध्ये पूर्व उप प्रधानमन्त्री रायमाझीलाई राज्य विरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्व गृहमन्त्री खाँडलाई यिनै कसुरमा मतियार ठहर गरिएको छ। पूर्व गृह सचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्य विरुद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ। त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत कृत्य गरेको, ठगी तथा संगठित अपराधको कसुरमा मतियार बनेको र राज्य विरुद्धको कसुरमा पनि मतियार बनेको भन्दै दोषी ठहर गरिएको छ। जिल्ला अदालतले यो प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत कृत्य, ठगी तथा संगठित अपराध र राज्य विरुद्धको कसुरमा दोषी ठहर गरेको छ। यसबाहेक दोषी र मतियार ठहर हुनेहरूमा सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, विक्रम भन्ने, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेल छन्। अन्य 8 जना प्रतिवादी अहिलेसम्म फरार रहेकाले उनीहरूको मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ। अब रिपोर्ट। पछिल्लो समय सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउन विभिन्न प्रयास भइरहेका छन्। विभिन्न विद्यालयका असल अभ्यासहरूको आदान प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाका प्रधानाध्यापकहरूलाई भेला गरी अनुभव आदान प्रदान गराएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
1: सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउने विभिन्न प्रयासहरू भइरहेका छन्। युग अनुसारको प्रविधिको प्रयोग मार्फत शिक्षा प्रदान गर्न तथा विद्यार्थी र अभिभावकहरूको मन जित्न वर्तमान समयमा आवश्यक ठानिएको छ। सोही सन्दर्भलाई मनन गर्दै सुदूरपश्चिम प्रदेश सरकारले अन्तर्क्रियात्मक कार्यक्रम समेत आयोजना गरिरहेको छ। अहिले डडेलधुरामा विद्यालयमा असल अभ्यासहरूको आदान प्रदान गर्न प्रदेशका विभिन्न जिल्लाहरूका प्रधान अध्यापकहरूलाई भेला गरी असल अभ्यासका अनुभवहरू आदान प्रदान गरिन लागेको छ। शिक्षा विकास निर्देशनालय डोटीका उपसचिव मदन राज जोशी
2: आफ्नो आफ्नो सेवा क्षेत्रभित्रका फिडर विद्यालयहरूलाई पनि आफूले गरेका राम्रा अभ्यासहरू, शिक्षण सिकाइ उन्नयन प्रवर्धन, गुणस्तरीय शिक्षण सिकाइ हुने किसिमले उनीहरूले पनि केही सिक्न सकुन्।
1: सुदूरपश्चिममा केही उदाहरण तथा नमुना कार्यशैलीबाट सामुदायिक विद्यालयहरूलाई आकर्षणको केन्द्र तथा अध्ययनरत विद्यार्थीलाई प्रतिस्पर्धी बनाएका विद्यालयहरूको असल अभ्यास पनि उदाहरणीय नै छन्। कैलालीमा सञ्चालित शारदा माध्यमिक विद्यालय सुदूरपश्चिमका थोरै त्यस्ता सामुदायिक विद्यालयहरू मध्ये एक हो। सामुदायिक विद्यालयहरूको खस्कदो सागलाई बचाउँदै हालसम्म 100% विद्यार्थीहरूलाई उपस्थित गराउन सफल विद्यालयका रूपमा समेत रहेको छ। विद्यालयका प्रधान अध्यापक तेज बहादुर सिंह
3: गढीको 1-5 सम्मको अवस्था अवलोकन गर्न देशैभरिको स्कुलले आउँछ। युकेजीमा 42 जना भर्ना गरेको, 1, 2, 3, 4 सम्म 1 जना ड्रप आउट छ। एउटा क्लासलाई हामीले पाइलट क्लासका रूपमा लगेका छौँ। स्टुडेन्ट टिचर्स वेलफेयर फन्ड भन्ने छ। टिचरहरूले विगत 15-20 वर्ष भयो कवि चेक गरे पनि पैसा दिएनन्, परीक्षाको पैसा उठ्यो बस्दै गयो, त्यो 12 लाख। अब त्यो
1: तीनवटै सरकारले शिक्षामा ठूलो लगानी र जनशक्ति परिचालन गरेको भए पनि सामुदायिक विद्यालयहरू प्रति आकर्षण बढ्न सक्ने वातावरण बन्न सकेको छैन। फलस्वरूप शैक्षिक क्षेत्रमा सरकारको लगानीको सदुपयोग बढ्नु पर्ने माग भने जनस्तरबाट बेला बेलामा उठिरहेको छ। यिनी मूलभूत विषयवस्तुलाई आधार मानि एक अर्काका सफल विचारहरूको आदान प्रदान होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास निर्देशनालय दिपायल टुटीका महानिर्देशक दुर्गा दत्त विष्टले बताउनुभयो।
4: विद्यालयका गरेका राम्रा अभ्यासहरूको प्रस्तुति हुनेछ, त्यो प्रस्तुतिले अर्को विद्यालयलाई पनि राम्रो गर्नका लागि सहयोगी सिद्ध हुनेछ भन्ने हिसाबमा हामीले त्यो कार्यक्रम राखेका छौँ।
1: एक अर्काका असल अभ्यासहरूको अनुसरण गर्दै सृजनात्मक अभ्यास निर्माण गरी शैक्षिक क्षेत्रलाई विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: बाँकी समाचार। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पन्छीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव सहित 4 विरुद्ध 2,57,00,000 रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार यादव सहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बाल किशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने राधेश्याम शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरूप्रसाद बराल, तोसीमा कार्की, लेखजङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधनसहित पारित भए आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण भन्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा सञ्चालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाब स्वरूप इरानमाथि कारवाही सुरु गरिएको जनाएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणबाट किस्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्र प्रभावित भएका छन्। चर्राले केही व्यक्ति घाइते भए पनि हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन। इरानका उपविदेश मन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना भएको अमेरिका इरान समझदारीको उल्लङ्घन भन्दै त्यसको निर्णायक जवाफ दिने चेतावनी दिनुभएको छ। इरानी विदेश मन्त्रालयले पनि अमेरिकाले तेल निर्यात सम्बन्धी अस्थायी प्रतिबन्ध छुट खारेज गर्नु सम्झौता विपरीत भएको र यसले वासिङटनको अविश्वसनीयता देखाएको आरोप लगाएको छ। यसैबीच कतार र साउदी अरेबियाले आफ्नो तेल ट्याङ्कर हर्मुज क्षेत्रमा आक्रमणमा परेको दावी गर्दै त्यसको जिम्मेवार इरानलाई ठहर गरेका छन्। कतारले क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा आपूर्तिमा खतरा सिर्जना गर्ने गतिविधि तत्काल रोक्न इरानसँग माग गरेको छ भने साउदी अरेबियाले यसलाई अन्तर्राष्ट्रिय जल यातायात र विश्व ऊर्जा सुरक्षामाथिको आक्रमण भनेको छ। यता इरानले भने कतारको आरोप अस्वीकार गर्दै आफ्नो समन्वय बाहिर सञ्चालन हुने वा जहाजको ट्र्याकिङ प्रणालीमा छेडछाड गर्ने जहाजहरूले दुर्घटनाको जोखिम बढाउने जनाएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभाव सहकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने बारे एडिबीका अध्यक्ष काण्डलाई जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच एडिबीले नेपालमा आफ्नो सहयोग विस्तार गरी सन् 2029 सहयोग रकम 2.4 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। नेपालको दुई दिने भ्रमणमा रहनुभएका एडिबीका अध्यक्ष मासातो काण्डाले नेपालका लागि एडिबीको देशीय साझेदारी रणनीति 2025-2029 अन्तर्गत सहयोग रकम उपलब्ध गराइने बताउनुभयो। अध्यक्षको नेपाल भ्रमणका क्रममा एडिबीले आफ्नो वार्षिक प्रतिबद्धता अनुसार कुल 165 मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर भएको जनाएको छ। नेपालको प्रमुख विकास साझेदार एडिबीको सहयोगमा हाल खानेपानी, सरसफाई, सहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्धन लगायतका विभिन्न 31 परियोजनाहरू सञ्चालनमा रहेका छन्। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्थाको परीक्षण सुरु गरिएको छ। सरकारले उद्योग पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। विक्रम सम्वत 2032 सालमा स्थापना भएको कपडा उद्योगले 2035 सालदेखि 56 सालसम्म उत्पादन गरेको थियो भने 2057 सालदेखि उद्योग बन्द रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा बागमती प्रदेशमा घर जग्गाको कारोबार 33.01% वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले जारी गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घर जग्गाको कारोबारमा वृद्धि भएको जनाएको छ। राष्ट्र बैङ्कका अनुसार यस अवधिमा मधेस प्रदेशमा भने 4.79% घर जग्गा कारोबार घटेको छ। प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको 11 महिनामा घर जग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% बढेको छ। चालू आर्थिक वर्षको 9 महिनामा करिब 1.83 अर्ब 90 करोड रुपियाँ बराबरको घर जग्गाको कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। महोत्तरीका दुई चिनी उद्योगबाट उखु किसानले करिब 2 अर्ब रुपियाँ भुक्तानी पाएका छन्। एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र सिद्धिविनायक सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत करिब 1.76 अर्ब 53 लाख रुपियाँ किसानले भुक्तानी पाएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले आर्थिक वर्ष 2082-83 करिब 28,67,000 क्विन्टल उखु बुझाएका थिए।
0: केशव ढुङ्गाना, अब खेल समाचार। इजिप्टलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गए राति भएको खेलमा इजिप्टलाई 3-2 पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो। खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो। खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो। खेलको 67 मिनटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई 2-0 बलियो अवस्थामा पुर्याए। त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। क्रिस्टियन रोमेरोले खेलको 79 मिनटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेसीले खेलको 83 मिनटमा बराबरी गोल गरे। त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई 3-2 जित दिलाए। अब अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराती नै भएको खेलमा कोलम्बियालाई पेलान्टी सुटआउटमा पराजित गर्दै स्विजरल्यान्ड पनि क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.9 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैङ्कद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडसहित 15 दोषी ठहर, व्यावसायिक जहाजमाथि भएको आक्रमणको बदलामा अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण र इजिप्टमाथि नाटकीय पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना विश्वकपको क्वार्टर फाइनलमा। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
7: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
8: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
0: कानूनद्वारा निषेध गरिएको र सजाय योग्य मानिएको कुनै पनि गैर कानूनी काम वा त्रुटि कसुरजन्य कार्य हो। त्यसै गरी कसुरजन्य कार्यको उपचार भन्नाले त्यस्तो गैर कानूनी कार्य वा अधिकार हनन विरुद्ध पीडितले कानून बमोजिम पाउने क्षतिपूर्ति, न्याय वा कानूनी निकास हो। नेपालको विद्यमान कानून अर्थात् मुलुकी अपराध र देवानी संहिताले कसुरजन्य कार्य र त्यसको उपचारलाई मुख्यतः दुई भागमा वर्गीकरण गरेको छ। पहिलो फौजदारी कसुर र उपचार, दोस्रो देवानी त्रुटि, गल्ती र त्यसको उपचार। मुलुकी अपराध संहिताका अनुसार हत्या, चोरी, डकैती, जबरजस्ती करणी, ठगी, ब्याङ्किङ कसुर र साइबर अपराध यस खाले कसुरमा कसुरदारलाई कानून बमोजिम कैद वा जरिमाना वा दुवै सजाय हुन्छ। त्यसै गरी पीडितलाई पुगेको शारीरिक, मानसिक वा आर्थिक क्षतिको विचार गरी कसुरदारबाट मनासिब क्षतिपूर्ति पनि भराइन्छ। त्यसै गरी गम्भीर अपराधका पीडितलाई तत्काल राहत दिन सरकारले पनि राहत उपलब्ध गराउँछ। त्यसै गरी व्यक्तिगत अधिकार, सम्झौता र सम्पत्तिसँग जोडिएका विवादहरू देवानी, गल्ती वा त्रुटि अन्तर्गत पर्दछन्। मुलुकी देवानी संहिताले तत्सम्बन्धी विभिन्न व्यवस्था तथा उपचार व्यवस्थित गरेको छ। आज हामी कसुरजन्य कार्य र उपचारका विषयमा केन्द्रित हुनेछौ। त्यसबारे हाम्रा साथी सन्तोष रेग्मीले नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मीसँग कुराकानी गर्नुभएको छ। सोही कुराकानी कार्यक्रममा प्रस्तुत गर्छौ।
2: कसुरजन्य कार्य भनेको चाहिँ कानुनले, खास गरी फौजदारी कानुनले निषेध गरेको काम कसैले गर्यो भने त्यो चाहिँ कसुरजन्य कार्य हो। जस्तो चोरी गर्न हुन्न भन्यो भने चोरी गर्यो भने कसुर भयो। मान्छेलाई कुटपिट गर्न हुन्न या मान्छे मार्नु हुँदैन भन्यो भने त्यो चाहिँ कानुनले निषेध गरेका काम भयो। त्यो कसैले गर्छ भने त्यो कसुर गरेको भयो, कसुरजन्य कार्य भयो। लागु औषधको कारोबार गर्यो या सेवन गर्यो, होइन, सम्पत्ति चाहिँ अपराधद्वारा आर्जन गरेको सम्पत्ति लुकायो, यी कुराहरू कसुरजन्य कार्य।
3: देवानी र फौजदारी कसुर चाहिँ कसरी छुट्टिन्छ?
2: अब देवानीको हकमा चाहिँ हामीले कसुरजन्य कार्य भन्दैनौँ। देवानी चाहिँ देवानी गल्ती भन्ने हुन्छ। जस्तो कसैले कसैको सिमाना मिच्यो, होइन, सिमाना भनेको अर्काको जग्गामा खिचोला गर्यो, त्यो चाहिँ देवानी कसुर भन्ने चाहिँ हुँदैन। कसुर भन्ने शब्द चाहिँ फौजदारी कानुनमा मात्रै लागू हुन्छ। देवानीमा चाहिँ हामीले देवानी गल्ती अथवा देवानी कानुनको उल्लङ्घन भन्छौँ, होइन, त्यो हिसाबले फरक छुट्टिन्छ। अर्को महत्त्वपूर्ण फरक चाहिँ तपाईँको देवानी र फौजदारी कार्यमा चाहिँ के हो भने, देवानीमा चाहिँ कुनै कैद, जरिमाना, दण्ड हुँदैन, होइन। त्यसको चाहिँ जस्तो अघि मैले भनेको उदाहरणमा चाहिँ जग्गा खिचोला गरिदियो, मलाई चाहिँ अंश दिएन बाउले भन्यो भने त्यो जुन उसको अधिकार हो त्यो अधिकार दिलाइदिएपछि त्यसमा काम सम्पन्न भयो, होइन। अंश दिन्न भन्ने बाउलाई अथवा आमालाई अथवा दाईलाई चाहिँ कुनै फौजदारी, दण्ड, जरिमाना चाहिँ सजाय हुँदैन। खालि उसको पाउनु पर्ने अंशीदार हो कि होइन, अंशीदार हो भने उसले पाउने कानुनले तोकेको अंशको भाग पाउँछ, होइन। अनि जस्तो जग्गा खिचोला गर्यो भने खिचोला गरे हो कि होइन भने नापी गर्यो, होइन, त्यसको पूर्जा हेर्यो, क्षेत्रफल हेर्यो, यो आधारमा चाहिँ उसको चाहिँ खिचोला गरेको रहेछ भनेदेखि ल तिमीले यति जग्गा, एक रोपनी जग्गा, आधा रोपनी जग्गा अथवा यति कट्ठा जग्गा या यति वर्ग मिटर जग्गा, यति फुट जग्गा तिमीले खिचोला गरे रहेछौ, अब त्यो खिचोला गरेको जग्गा चाहिँ सम्बन्धित मान्छेलाई फिर्ता दिऊ भन्ने फैसला हुन्छ, अथवा कानुनले त्यही कुरा आधारमा अदालतले निर्धारण गर्छ अनि त्यो चाहिँ उसले प्राप्त गर्छ। अब फौजदारीमा के हुन्छ भने दण्ड सजाय हुन्छ कि कैद हुन्छ, जरिमाना हुन्छ, कसुरको मात्रा के हो, होइन, त्यसको आधारमा चाहिँ फौजदारी कानुनको उल्लङ्घनमा या कसुरजन्य कार्यमा सम्बन्धित व्यक्तिलाई, कसुर गर्ने व्यक्तिलाई चाहिँ दण्ड, सजाय, जरिमाना हुन्छ। त्यो भनेको कैद हो, होइन, कैद अथवा जरिमाना अथवा दुवै, अब कानुनले कसरी भनेको हुन्छ त्यसको आधारमा, र सँगसँगै त्यसबाट क्षति भएको रहेछ भने क्षतिपूर्ति पनि सम्बन्धित पीडितले पाउँछ।
3: कसुरजन्य कार्य मूलत देवानी, गल्ती र फौजदारी कसुरका कसरी पहिचान हुन्छ यो?
2: अब यो चाहिँ उसको कार्य के हो र कानुनले कसरी डिफाइन गरेको हुन्छ, कानुनले कसरी परिभाषित गरेको हुन्छ त्यसको आधारमा हुन्छ। खास गरी तपाईँको अपराध संहिता भन्ने जुन हाम्रो छ नि, होइन, मुलुकी अपराध संहिता भन्यो भने त्यो संहिताले निषेध गरेका कामहरू चाहिँ फौजदारी कसुर हुन्। अब त्यसपछि चाहिँ अरू विभिन्न कानुनहरू छन्, ती कानुनहरूले चाहिँ यो काम गर्न हुँदैन भने, जस्तै अब सम्पत्ति शुद्धिकरण ऐन छ, सङ्गठित अपराध ऐन छ, लागु औषध ऐन छ, तिनले चाहिँ यो काम गर्नु हुँदैन, लागु औषधको सेवन, कारोबार, होइन, सञ्चय गर्नु हुँदैन, त्यसबाट पैसा आर्जन गर्नु हुँदैन भन्छ भने त्यो चाहिँ फौजदारी कार्य कसुर हो। अब देवानी कानुन हुन्छ कि छुट्टै, देवानी संहिता अथवा देवानी कानुनसँग सम्बन्धित विषयहरू जुन हुन्छन् ती विषयहरू बमोजिमको काम कसैले गर्यो भने जग्गा झोलाको भने मैले लेनदेनको कुराको हुन्छ होइन, अनि तपाईँको यो सम्बन्ध विच्छेदका कुराहरू हुन्छन्, अरू पारिवारिक मामिलासँग सम्बन्धित कुराहरू हुन्छन् होइन, अंश भण्डारका कुरा हुन्छन्। अब यी विषयहरू चाहिँ देवानी कानुनद्वारा निर्धारण हुन्छन्। त्यसरी हाम्रो कानुनले नै डिमार्केसन गरिदिया हुन्छ कि देवानी कानुनको परिभाषा भनेको व्यक्ति व्यक्ति बीचको सम्बन्धलाई निर्धारण गर्ने कानुन हो होइन, त्यो चाहिँ देवानी कानुनले निर्धारण गरेका हुन्छ। फौजदारीमा चाहिँ तपाईँको अब फौजदारी कानुन छुट्टै हुन्छ हाम्रो अलग्गै।
3: कसुरजन्य कार्य उपचारको व्यवस्था चाहिँ कस्तो छ हाम्रो कानुनी व्यवस्था?
2: अब फौजदारी कसुरको हकमा चाहिँ अब त्यसको छुट्टै अनुसन्धान विधि हुन्छ होइन, अब कतिपय त व्यक्ति व्यक्तिले नै उजुर गर्ने विषय पनि हुन्छन्, सामान्यतया सामान्य कुटपिटका विषय अथवा लुटपिट गरौँ भन्ने विषयहरू। अब अरू चाहिँ कतिपय कसुरहरू चाहिँ अब राज्यको निकायले अनुसन्धान गरिदिने भन्ने हुन्छ, त्यसमा पीडितको भूमिका एउटा सूचना दिने हिसाबले मात्रै हुन्छ, राज्यको निकायले नै अनुसन्धान गर्छ। अब देवानीमा चाहिँ तपाईँको अदालतमा आफैले नालिस गरेर फिरादको रूपमा जानुपर्छ, अनि त्यसको आधारमा चाहिँ अदालतले उसलाई सम्बन्धित चाहिँ प्रतिवादी बनाएको व्यक्तिलाई न्याय पठाउँछ, अनि त्यसको आधारमा प्रमाणहरू बुझेर अनि फैसला हुन्छ कि, प्रक्रिया त्यही नै हो। प्रक्रियागत हिसाबले पनि फरक हुन्छ क्या, देवानी गल्तीको उपचारको बाटो र फौजदारी कसुरको मा दण्ड सजाय दिलाउने बाटो चाहिँ फरक फरक कार्यविधि हुन्छ, त्यसैको आधारमा चाहिँ कानुनले अदालतले अनि फैसला गर्ने कुराहरू।
3: यस्ता जुन कसुरहरू हुन्छन्, यस्ता कसुरहरूका सन्दर्भमा चाहिँ उजुरी लिएर चाहिँ कहाँ कहाँ जान सकिन्छ?
2: अब फौजदारी कसुरको हकमा कसुरको नेचर अनुसार चाहिँ तपाईँको मुद्दा कहाँ लाग्छ भन्ने निर्धारण हुन्छ होइन, त्यो कानुनले नै गरेका हुन्छ। जनरली सामान्य प्रकृतिका अब उल्लङ्घन अथवा चाहिँ अभद्र व्यवहार गरेको होइन, सार्वजनिक शान्ति विरुद्धको काम गरेको भन्ने खालका फौजदारी कसुरमा अब हाम्रो कानुनले चाहिँ प्रमुख जिल्ला अधिकारीलाई क्षेत्राधिकार दिन्छ होइन, त्यहाँ जानुपर्ने हुन्छ। अब देवानीमा त व्यक्तिले आफैले जाने हो, त्यसमा चाहिँ सरकारको तर्फबाट कुनै अनुसन्धान हुने अथवा सरकारी निकायले हेरिदिने भन्ने हुँदैन, त्यसो भए हुनाले उपचारको बाटो चाहिँ अब फरक फरक हुन्छ। नर्मल्ली फौजदारी कसुरमा केही प्रकृतिका कसुरमा प्रमुख जिल्ला अधिकारीले हेर्ने अथवा वन कार्यालयले हेर्ने अथवा निकुञ्ज वाइल्ड लाइफ सम्बन्धी छ भने निकुञ्ज कार्यालयले हेर्ने भन्ने हुन्छ होइन। अब अरू देवानीमा चाहिँ सबै विषयहरू चाहिँ व्यक्तिले आफैले दिनुपर्ने हुन्छ, जस्तो सम्बन्ध विच्छेदको लागि भन्यो भने सम्बन्धित पार्टी आफै जानु पर्यो होइन, अंश बण्डको लागि भने जसले अंश पाएको छैन त्यसले अदालतमा आफैले नालिस गर्नु पर्यो, नालिस भन्छौँ हामी, अथवा देवानी फिराक पत्र दिने भन्छौँ। उपचारको बाटो त्यही हो, अनि आफैले प्रमाणहरू पेस गर्नु पर्यो। अब फौजदारीमा चाहिँ नर्मल्ली व्यक्तिले उजुरी दिन्छ, अनि प्रहरीले अथवा सम्बन्धित निकाय जो हो त्यसले जसलाई अथोरिटी हुन्छ त्यसले अनुसन्धान गरेर अनि सरकारी वकिल मार्फत चाहिँ अदालतमा जाने हो।
3: फौजदारी उपचारमा केन्द्रित हौ, फौजदारी कसुरमा चाहिँ उपचार सम्बन्धी व्यवस्था कस्तो छ त?
2: फौजदारी कसुरमा तपाईँको त्यसको कसुरको प्रकृति कसैले लागु औषध सेवन गर्यो अथवा लागु औषधको कारोबार गर्यो होइन, कुनै पनि व्यक्तिले त्यसमा प्रहरीमा उजुरी गर्न सक्छ अथवा त्यसमा प्रहरी आफैले प्रतिवेदन दिन सक्छ कि यो व्यक्तिलाई मैले खान तलासी लिँदा शङ्का लागेको अब आधारमा चाहिँ उसको चाहिँ शरीरमा तलासी लिँदा अथवा उसको घर ठाउँ स्थान सवारी साधनमा तलासी लिँदा अब निषेधित लागु औषध फेला पर्यो भन्ने कुरा उसले फेला पार्यो भने त्यसको चाहिँ कुन लागु औषध हो र त्यसको प्रकृति के हो, कति परिमाण फेला पर्यो होइन, अब सेवन गर्दा गर्दै फेला पर्यो भन्ने आधारमा चाहिँ प्रहरीले आफैले प्रतिवेदन दिन्छ अनि त्यसको आधारमा चाहिँ अनि अनुसन्धान सुरु हुन्छ होइन, त्यसको आधारमा अनुसन्धान अधिकृत तोकिन्छ अनि त्यसपछि उसको अभियुक्तलाई पक्राउ गर्ने अभियुक्तको बयान लिने लगायतका कुराहरू प्रहरी सरकारी वकिल दुवैले गर्छन् अनि त्यसको अनुसन्धान कम्प्लिट भएपछि अदालतमा जान्छ होइन। यो मैले खालि लागु औषधको भने माने पेशभूषणको विषय छ, पीडितले उजुरी दिन्छ, पीडितको उजुरीलाई चाहिँ अदालतमा लगेर बयान समेत लिइन्छ, प्रमाणित गराइन्छ होइन, त्यो हिसाबले अनुसन्धानको प्रक्रिया सुरु हुन्छ। अब सामान्य शान्ति भङ्ग गरेको विषय छ अथवा कसैकोलाई कुटपिट गरेको आतपात गरेको अभद्र व्यवहार गरेको विषय छ, त्यो सम्बन्धित व्यक्तिले प्रहरीलाई निवेदन दियो भने प्रहरीले अनि त्यसको अनुसन्धान कारवाही सुरु गर्छ, त्यसको घटनास्थल बनाउँछ होइन, मुचुल्का गर्छ अनि त्यो घटना देख्दै थाहा पाउने मान्छेहरूलाई बुझ्छ, कुटपिट भएको चोटपटक छ भने त्यसको शारीरिक जाँच गराउँछ अस्पतालमा लगेर, अनि अभियुक्त सम्बन्धित व्यक्ति शङ्कित व्यक्ति जो हो त्यसलाई पक्राउ गर्छ, बयान लिन्छ। प्रक्रिया यिनै हुन्छ, नर्मल्ली सबै फौजदारी कसुरमा अनुसन्धानका प्रक्रियाहरू चाहिँ कानुनले निर्धारण गरेका यिनै हुन् र त्यसको लागि चाहिँ अब प्रहरी र सरकारी वकिल नै जिम्मेवार अनुसन्धानकर्ता र अभियोजनकर्ता हुन्, अदालतमा मुद्दा दायर भएपछिको प्रक्रिया चाहिँ सरकारी वकिलले त्यसको प्रमाण पेश गर्ने, परीक्षण गराउने, प्रमाणहरू परीक्षण गर्ने, बहस गर्ने लगायतका कुराहरू गर्छ र अनि अदालतले त्यही प्रमाणको आधारमा फैसला गर्छ, यही हो प्रक्रिया।
3: यसमा हदम्यादको व्यवस्थाहरू पनि गरिएका छन्, कस्तो कस्तो कसुरलाई कसरी कसरी हदम्यादको व्यवस्थापन गरिएको हुन्छ?
2: हदम्यादको कुराहरू चाहिँ हाम्रो कानुनले अब कुनै कुनैमा जहिले पनि हदम्याद हुन्छ भन्ने व्यवस्था गरेका छ होइन, जस्तो कसैले ज्यान मार्यो भनेदेखि चाहिँ त्यसमा ज्यान मारेको छ भने त्यसको हदम्याद चाहिँ जहिले पनि हुन्छ, सार्वजनिक शान्ति भङ्ग गर्यो भने पनि त्यसको हदम्याद चाहिँ घटना भएको मितिले 6 महिना हुन्छ होइन, अब कसैले बहुविवाह गर्यो बाल विवाह गर्यो भन्ने कसुर छ भने अब कानुनले 6 छ महिनाको थाहा पाएको मितिले छ महिनाको हजनाको व्यवस्था गरेका हुन्छ। त्यसो भए हजना चाहिँ अब कानुनले जुन कसुरसँग सम्बन्धित कानुनले चाहिँ जति निर्धारण गरेका छ त्यति समयभित्र चाहिँ अदालतमा गइसक्नुपर्छ मुद्दा लिएर भन्ने हो हजनाको सामान्य सिद्धान्त होइन। त्यसको अर्थ चाहिँ अब कुनै पनि कसुर भएको छ भने समयमै त्यसलाई सुजुर गर्ने समयमै अदालतमा मुद्दा दायर गर्ने भन्ने विषय चाहिँ हो। सधैँ जहिले पनि त्यसलाई मुद्दा गर्न पाइँदैन भन्ने हिसाबले चाहिँ हजनाको व्यवस्थाहरू राखिन्छ। अब केही गम्भीर कसुरहरूमा होइन जघन्य कसुरहरूमा चाहिँ हजनाको कारणले अभियुक्त चाहिँ सफाई नपाओस् अथवा अभियुक्तलाई कानुनको दायरामा ल्याउन सकिन्न भन्ने आधारमा चाहिँ हजनाक चाहिँ जहिले पनि असीमित राखिन्छ नि। जस्तो अघि मैले ज्यानको कुरा भने अब मानव विचेतनको विषय होला सङ्गठित अपराधको विषय होला अथवा लागु स्तरमा चाहिँ जहिले सुकै पनि हजनाक हुन्छ। घटना कहिले भयो भन्ने कुरा हेरिन्न सधैँलाई हजनाक हुन्छ। अब कतिपयमा चाहिँ हजनाकको व्यवस्था छ महिनादेखि तिन महिनादेखि एक वर्ष दुई वर्ष त्यसरी राखेको पाइन्छ हाम्रो कानुनमा।
3: जस्तो अब कतिपय घटनाका सम्बन्धमा चाहिँ प्रहरीकोमा पनि उजुरी दर्ता भएन भन्ने खालका कुराहरू आउँछन्। यदि प्रहरीकोमा उजुरी दर्ता नभएको अवस्थामा या भएन या प्रहरीले गरेन भने त्यो अवस्थामा चाहिँ कसुरजन्य कार्यको उपचार कस्तो हुन्छ, त्यसको प्रक्रिया के हुन्छ, कसरी मानिसहरूले उपचार पाउन सक्छन्?
2: अब यस्तो घटना भएको भन्ने आधारमा चाहिँ उजुरी प्रहरीमा दिने अधिकार अथवा प्रहरीको क्षेत्राधिकारभित्र पर्ने विषयमा चाहिँ सामान्यतया प्रहरीले नलिने भन्ने हुँदैन होइन। अब घटना नै भएको हो कि होइन भन्ने कुराको दुविधा छ भने त्यसको चाहिँ सामान्य भेरिफिकेसन चाहिँ प्रहरीले गर्न खोज्छ होइन। अब मेरो घरमा चोरी भयो भने चोरीको घटना चाहिँ भएको हो कि होइन भन्ने कुरा त भेरिफाई गर्नु पर्यो नि त होइन। कसले चोरी गर्यो भन्ने भन्दा पनि पहिला चोरीको घटना चाहिँ एक्सच भएको हो कि होइन भन्ने कुरा हेरिन्छ। अब त्यसको भेरिफिकेसनको लागि चाहिँ प्रहरीले होइन चोरीको घटना नै भएको अवस्था देखिएन, कहीँ सिसिटिभी फुटेजद्वारा पनि देखिएन, कसैलाई थाहा पनि छैन होइन, घरमा तोडफोड पनि भएको छैन भन्ने भयो भने त्यस्तोमा चाहिँ कहिले काहीँ तिम्रो घटना नै भएको भन्ने देखिएन, त्यसै आरोप लगाउन पाइँदैन भन्ने हिसाबले चाहिँ प्रहरीले नलिने गरेको भन्ने चाहिँ हामीले पनि त्यो रिपोर्टिङ पाउँछौँ होइन। अब त्यस्तोमा चाहिँ फेरि हामी कहाँ आयो भने सरकारी वकिल कहाँ आयो भने चाहिँ सरकारी वकिलले पनि दर्तै गरिदिइहाल्नुपर्छ, घटनै भएको होइन भन्ने कुरा देखिन्छ भने त्यो अवस्थामा चाहिँ दर्तै गर्नुपर्छ भन्ने चाहिँ छैन। त्यसो भए यदि घटना चाहिँ भएको छ होइन अपराध भएको हो भन्ने छ भने कसैले पनि त्यो इन्कार गर्न पाइँदैन। यदि चाहिँ कुनै अनुसन्धान निकायले खासगरी प्रहरीले इन्कार गर्यो भने उजुरी लिन अथवा चाहेरी लिन भने त्यसको उपचारको बाटो चाहिँ तपाईँको एउटा माथिल्लो प्रहरी कार्यालयमा उजुर गर्न पाइन्छ, प्रहरीले दर्ता गरिदिएन अनुसन्धान गरिपाउ मेरो निवेदन भनेर चाहिँ त्यहाँ दिन पाइन्छ, अर्को चाहिँ सम्बन्धित सरकारी वकिलमा दिन पाइन्छ र त्यसपछि सम्बन्धित सरकारी वकिलले र प्रहरीले चाहिँ यदि त्यो उजुरी आएको छ भने ल यसमा चाहिँ अनुसन्धान गर भनेर उसले सम्बन्धित सरकारी वकिललाई भन्ने निर्देशन दिने कुराहरू छ कानुनमा, त्यही अनुसार चाहिँ गरेको पाइन्छ।
3: अब यो विद्यमान अवस्था र विद्यमान व्यवस्थाहरूका बारेमा हामीले कुरा गर्यौँ, यसको कार्यान्वयन गरिरहँदाखेरि यसमा सुधार गर्नुपर्ने पाटाहरू चाहिँ के छन्, कसरी चाहिँ कसुरजन्य घटनाका उपचारको प्रक्रियाहरूलाई अझै सरल अझै विश्वसनीय अझै व्यवस्थित बनाउन सकिन्छ?
2: अब यसमा ठ्याक्कै चाहिँ त्यसै समस्या पारेको छ भन्ने चाहिँ अलिअलि सुनिन्छ होइन। प्रहरीले उजुरी लिइदिएन अथवा चाहिँ सरकारी वकिलले पनि उजुरी लिएर अनुसन्धान अगाडि बढाइदिएन भन्ने कता अलि एक्सेप्सनल्ली कहिले काहीँ हामी कहाँ पनि आउँछन् त्यस्तो विषयहरू होइन। सामान्यतया चाहिँ तपाईँको कसैले पनि इन्कार गर्न पाइँदैन होइन, कसुरै भएको हो कि होइन भन्ने शङ्का छ भने त्यसको भेरिफिकेसन चाहिँ जरुरी हुन्छ होइन। कसैलाई त्यस्तै शङ्काको आधारमा चाहिँ समात्ने अनुसन्धान गर्नुपर्ने भन्ने हुँदैन। तर पनि त्यस्तो उजुरी आएको छ नागरिकले चाहिँ उसको मलाई यस्तो चाहिँ घटना भयो अथवा मलाई मर्का पर्यो भनेर आउँछ भने त्यसलाई चाहिँ अहिलेको कानुनले डिनाई गर्न पाइँदैन। डिनाई चाहिँ भयो भने उपचारको बाटो अघि मैले भने त्यही नै हो, तर त्यसमा सुधार गर्नको लागि चाहिँ अहिलेको कानुनले खास गरी प्रहरी र सरकारी वकिललाई धेरै त्यो घटना भएको हो कि होइन भनेर भेरिफाई गर्ने अथवा त्यसलाई परीक्षण गर्ने त्यसको चाहिँ सत्यापन गर्ने कुराहरू चाहिँ कानुनमा अहिलेसम्म राखिएको छैन। अहिले सुधार गर्नुपर्ने एरिया चाहिँ मेरो विचारमा त्यो देख्छु म चाहिँ, त्यो घटना भएको हो कि होइन भन्ने कुरामा सामान्य सत्यापन त्यसको प्रमाणीकरण चाहिँ प्रहरीले गरोस् अनि त्यसपछि चाहिँ अनुसन्धान अगाडि बढ्ने नबढ्ने उसले डिसिजन गर्छ। होइन भने त्यो तिम्रो उजुरी चाहिँ प्रमाणित हुन आएन अथवा चाहिँ तिम्रो उजुरी अनुसारको घटना भएको हो कि होइन हो भन्ने नै पुष्टि हुन सक्ने कुनै पनि आधार तिमीले पनि ल्याउन सकेनौ, हामीले प्रारम्भिक बुझ्दा पनि भएन, त्यस कारण तिम्रो उजुरी म दर्ता गर्दिन। अब यसको उपचारको लागि चाहिँ तिमी चाहिँ सम्बन्धित निकायमा या प्रहरी माथिल्लो प्रहरीमा या सरकारी वकिल कार्यालयमा जाऊ अथवा चाहिँ अदालतमा गएर त्यस्तो आदेश ल्याऊ भनेर त्यसको चाहिँ दरपिट गर्न सक्ने अथवा इन्क्वायरीको आधार र कारण सहितको जानकारी सम्बन्धित उजुरकर्तालाई दिने व्यवस्था भयो भने मलाई लाग्छ फेक उजुरी आउने सम्भावना पनि कम हुन्छ र अनि प्रहरी पनि एकाउन्टेबल हुन्छ भन्ने लाग्छ।
0: उहाँ हुनुहुन्छ नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मी, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
1: कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

सिजन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। पहिले स्वदेश गान राख्दैछौँ प्रेमध्वज प्रधानको स्वर, ललितजन रावलको रचना र सुशील विश्वकर्माको सङ्गीतमा रहेको यो स्वदेश गान।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

हजुर, अहिले सुनायौं भक्तराज आचार्य र पुष्प नेपालीको स्वर वीर विक्रम पैसीको रचना सुमन कुमार नेपालीको संगीतमा रहेको स्वदेश गान। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं, यहाँलाई स्वदेश गान सुनाइरहेका छौं। स्वदेश गान सुनाउने क्रममा अर्को स्वदेश गान सुनाउँदैछौ कोइली देवी, राम विक्रम सिजापति र साथीहरूको स्वर, भैरवनाथ रिमालको रचना र कोइली देवीको संगीतमा रहेको यो स्वदेश गान।

0: वर्षा यामसँगै जंगल पाखा काठ काठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

अहिले सुनायौं लोक बहादुर छेत्रीको स्वर भीम विराकको रचना र हुतराज शर्माको संगीतमा रहेको स्वदेश गान। अब सुनाउँदैछौ सरोज गोपाल, अरुण थापा, ज्ञानु राणा र साथीहरूको स्वर, नवराज कार्कीको रचना र सरोज गोपालको संगीतमा रहेको यो स्वदेश गान। स्वदेश गान पछाडि यहाँले 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा चर्चा गर्दैछौँ। हामीसँग डाक्टर कमल थापा हुनुहुन्छ। प्राकृतिक स्रोत व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएका थापा लामो समयदेखि मानव वन्यजन्तु द्वन्द व्यवस्थापन बारेको काम र अधीन अनुसन्धानमा संलग्न हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
7: धन्यवाद।
6: पछिल्ला केही महिनादेखि संसदमा बाँदरको कुरा निकै चर्कोसँग उठेको छ। मकै बाली थन्काउने बेला भएकोले किसानको खेतबारीमा बाँदरको हुल पस्ने र यसले धेरैलाई रुवाउने कुरा वर्षेनी भइरहेकै छ। केही अघि चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गयो। यस्ता किसिमका घटनाहरू बढेका छन्। परम्परादेखि नै मानिस र वन्यजन्तु बीच यस्तो समस्या रहिआएकै हो। यही विषयमा आज हामी चर्चा गर्दैछौँ। लामो समयदेखि मानव वन्यजन्तु द्वन्द व्यवस्थापनको क्षेत्रमा तपाईँले काम गर्दै हुनुहुन्छ, अनुसन्धान गर्नुभयो, तालिमहरू सञ्चालन गर्नुहुन्छ। यो क्षेत्रमा काम गर्दा तपाईँलाई सबैभन्दा एकदमै प्रभाव पारेको कुरा के छ?
7: धन्यवाद छ हाम्रो भनेजीलाई। अहिले नेपालको सायद यो प्राकृतिक स्रोतमा होइन खास गरी एकदमै जल्दो बल्दो विषय हो। तपाईँले धोर्बेको कुरा गर्नुभयो होइन, धोर्बेसँग मेरो इन्काउन्टर भएको छ 2011 बाँदरहरू त म पनि गाउँठाउँको मान्छे भएको हुनाले पहिलाको हामी फेरि एउटा उमेर

0: कम्पिटिसन भने भयो यही खाना र बस्नको लागि चाहिँ जुन कम्पिटिसन हुन्छ, कम्पिटिसन त्यो एउटा लेभल कार्ड छ, त्यसपछि चाहिँ द्वन्द्व सुरु हुने हो। मानव चाहिँ एकातिर, वन्यजन्तु चाहिँ एकातिर त होइन नि त, हामीलाई इतिहास थाहा छ, हामी चाहिँ घुमन्ती फिरन्ती हुँदाखेरि बाँदर त्यहीँ थियो, बाघ त्यहीँ थियो, अहिले पनि अब गाउँठाउँमा भन्ने हो नि त, एक प्रकारको कम्पिटिसन छ। के को लागि भन्दाखेरि आफू बाँच्नको लागि। जब त्यहाँ छेमा चिस्ती हुन्छ त्यसपछि द्वन्द्व सुरु हुन्छ होइन। मलाई इन्ट्रेस्ट लागेको विषय चाहिँ हामी चाहिँ 90s काम गर्दाखेरि, 90s भनेको अङ्ग्रेजी मैले सनको कुरा गरेँ होइन, त्यो बेला चाहिँ म अन्नपूर्ण कन्जर्भेसन एरियातिर काम गर्थेँ। त्यो बेलाको स्थिति कस्तो थियो भने जङ्गली जनावर चाहिँ अलिक कम भएको हो कि, त्यस्तो द्वन्द्वहरू सुनिन्थेन। अझ पहिलाको कुरा हाम्रो जिजुबाजेको कुरा सुन्दाखेरि त अहिलेको जस्तो भयावह त हामीले सुनिएन। अनि त्यही भएर हामीले कानुनहरू पनि त्यो बेलाको चाहिँ कस्तो बन्यो होला भने जङ्गली जनावरहरूलाई अलिकति सुरक्षा पनि चाहियो।
1: सामान्यतया यो पढाइमा र हाम्रो व्यवहारमा चाहिँ यो द्वन्द्व कतिको फरक पाउनुहुन्छ कि सहज रूपमा नै अघि बढेको छ?
0: यो द्वन्द्व किन भयो भन्ने मुख्य कुरा हो। पहिला पनि मान्छे थिए, पहिला पनि जङ्गली जनावरहरू थियो, पहिला किन द्वन्द्व चाहिँ एकदमै देखिँदिन, देखिने खालको हुन्थेन, द्वन्द्व त हुन्छ नि त, कसरी व्यवस्थापन भइरहेको थियो त भन्ने खालको पहिलो कुरो गर्नु पर्दो रहेछ। पहिला कसरी हुन्थ्यो भने अहिले एकाडेमिक कुरा पनि गर्नुभयो, मैले आफूले बुझेको चाहिँ म आफै पनि अब गाउँठाउँको मान्छे हो नि त, बाख्रा हेरेर बसेको मान्छे भएको हुनाले हामीले चाहिँ त्यो एकाडेमिक फिल्ड र ऊ चाहिँ अलिकति फरक चाहिँ छ है। हाम्रो सोच चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ के भन्दाखेरि प्रोटेक्सन भन्ने कुरा आउँदो रहेछ। प्रोटेक्सन भनेको केही पनि नछोएर जोगाइराख्ने। तर चाहिँ त्यही कुरालाई लिएर म पछि काम गर्ने अन्नपूर्ण कन्जर्भेसन एरिया वाइजियोज भन्थे कि, बुद्धिमत्तापूर्वक प्रयोग गर है भन्नु भन्थे होइन। अब यो कुरा गर्दाखेरि पहिला चाहिँ अलिकति वाइज युज टाइपको चाहिँ रहेछ, किनभने जनसङ्ख्या पनि कम थियो मान्छेहरूको होइन। जनसङ्ख्या त अहिले त जियोमेट्रिक रेसियोमा बढिरहेछ नि त, तर जियोमेट्रिक रेसियोमा बढ्यो भने कस्तो भइरहेछ भने त्यो सङ्ख्या चाहिँ सहर केन्द्रित भइरहेछ नि, गाउँठाउँ खाली भइरहेछ हो यो माइग्रेसनको कारणले। तर त्यो फेरि इभोल्युसन हो, माइग्रेसन भन्ने चाहिँ इभोल्युसन हो, त्यसलाई चाहिँ ठुलो कुरा मान्नुहुन्न। किनभने जहिले पनि इभोल्युसनमा चाहे जङ्गली जनावरले हो चाहे चाहिँ हामीले, जङ्गली जनावरको चाहिँ स्पिसिएसन भन्छ, बिस्तार बदलिँदै जाने तर थाहै नपाउने होइन। जस्तै पुच्छरहरू झर्ने, नचाहिने कुराहरू त झर्दै जाने भयो, कलरहरू चेन्ज गर्ने होइन, त्यो कुराहरू हुने भयो। तर पहिला के थियो भने मानिलिउँ न यो औपचारिक कानुनहरू बन्नभन्दा अगाडि पनि नेपालमा त अब कति थरीका आदिवासीहरू छन्, जङ्गलमै बस्ती होलान्, अब घुमन्ते फिरन्तेमा, तर उनीहरूसँग पनि कानुन रहेछ। कानुन कस्तो भने लिखित रूपमा त भएन, जस्तो त्यो बेला नै बाँदर आउँथ्यो, तर त्यो बेला के भन्थ्यो भन्दाखेरि आफ्नो चाहिँ प्रथाजन्य कानुनहरूले धपाउनु पर्ने धपाउने, लहट्न पर्ने विभिन्न टेक्निकहरू लगाउँथ्यो। तर अलि अति नै गर्न लगायो भने त्यसलाई चाहिँ कलिङ गर्ने, पपुलेसन कन्ट्रोल गर्ने होइन, त्यस्तो खालको कुराहरू चाहिँ रहेछ। त्यो एक खालको लेभल भयो। तर पछि भयो के भने राज्यको कानुन पनि आयो, राज्यको कानुन आयो, तर हाम्रै चाहिँ सर्भाइभल स्ट्राटेजी गर्दाखेरि तराईतिर हामी धेरै झरियो नि। अनि के भयो भने पहिला चाहिँ जङ्गली जनावर र मानिसहरूको चाहिँ एक प्रकारको चाहिँ को एक्जिस्टेन्स भन्छ होइन, एक प्रकारको चाहिँ दुवै बाँच्ने टेक्निक चाहिँ उनीहरूले आफै डेभलप गरे कि, त्यो कानुन भनौँ अर्थ कल्चर भनौँ अर्थ। कहिले बाघले नि त मान्छेहरू मार्छ नि त, अनि बाघलाई पनि मान्छेहरूले मारिरहेको हुन्छ। त्यो एक प्रकारको कानुन, आफ्नै प्रकारको कानुन, कस्टमरी कानुनहरू हो, प्र्याक्टिसेसहरू। तर पछि कस्तो आयो भने अहिलेको कुरा गर्ने 2029 होइन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, पहिला पनि थियो कानुन, अब रामशाहको पालाको नै हामीले सुन्छौँ नि त होइन, पँधेरामा यस्तो नगर्ने, रुख नकाट्ने, त्यसलाई चाहिँ नमार्ने भन्ने कानुनहरू थिए। कतिपय धर्मको कुराहरू थियो होइन, जस्तै बुद्धको कुरा गर्ने त नोकिल भन्छ नि त, तर मान्छेले त्यसलाई ग्लोरिफाई कसरी गर्यो भने एकदमै चाहिँ केही पनि गर्न नहुने। तर बुद्धले नि कुन बेला चाहिँ उहाँले चाहिँ ज्ञान पायो भने खाएपछि ज्ञान पायो, खाने भनेको त त्यहाँ केही न केही तपाईँको चाहिँ लाइभ ऊ त खायो भने होइन, चाहे चाहिँ धानका कुरा होस्, धान पनि त लाइभ हो नि त होइन, त्यसरी कुरा गर्ने हो भने। त्यस कारणले चाहिँ त्यो खालको कानुनहरू थियो। तर पछि चाहिँ के भयो भने अब सङ्ख्या चाहिँ बढाउँ है, प्रोटेक्सन गरौँ, किन सङ्ख्या कम भइरहेको अवस्था त्यो सिचुएसन ऊ थियो कि त्यो बेलामा। जस्तै बाघ चाहिँ स्वाट्ट झऱ्यो नि त, त्यसको अर्कै होला के कारणले झऱ्यो भने, गैँडा पनि स्वाट्ट झरेको छ नम्बरहरू हेर्दा। अनि त्यो कानुन अलिक कडा गरौँ, अब अलिकति जोगाउँ, हामी चाहिँ मान्छेहरू अलि लापरवाही भयौँ भन्ने खालको कानुनहरू बन्यो। तर त्यो कानुन सँगसँगै हामीले जोगाएर त राखियो होइन, त्यो 1973 कडा 73 भनेको त आज 50 वर्षमा हामीले चाहिँ नाङ्गो डाँडामा चाहिँ रुख लगाइयो, हेर्नुहोस्। जोगाउनु पर्ने चाहिँ जङ्गली जनावरलाई यसरी जोगायौँ कि जेलै हालियो। तर त्यो बढ्यो भने के गर्छ भन्ने अहिलेसम्म त रणनीति केही पनि छैन।
1: ठ्याक्कै त्यही कुरामा हाम्रो पुस्तादेखि अझ अर्को पुस्ताले चाहिँ सुन्दै आएको संरक्षण भन्ने साथै चाहिँ जनावर मार्नै नहुने, छुनै नहुने भन्ने किसिमको बुझाइ पछिल्लो समयमा भयो। यो बुझाइ कतिको पूर्ण छ र संरक्षणको अवधारणा योभन्दा कति फराकिलो छ?
0: तपाईँले भनेको ठ्याक्कै स्कुल अफ थट भनेको त्यो बुझाइ चाहिँ कस्तो भयो भने, एउटाले चाहिँ सुनै न

0: अनि त्यसलाई प्रोटेक्सन भन्छ, एकदम सुरक्षित गरेर राख्ने, तर कन्जर्भेसन भनेको वाइज युज हो, प्रयोग पनि गर्ने। त्यस कारणले यो कुरा के छ भने कहिलेकाहीँ यस्तो सिचुएसन आउँछ त्यसलाई प्रोटेक्सन गर्नुपर्ने जरुरी हुन्छ, होइन। उदाहरणलाई चाहिँ यही नेपालमा पनि हामीले मान्छे कुरा गरौँ न, क्रिटिकल्ली चाहिँ इन्डेन्जर छ नि त जातहरू, उहाँहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्ने जरुरी छ। उहाँहरूको चाहिँ विवाह कुरामा होस् होइन, अब भोलि इन्टरकास्ट गरिदिएला त्यहाँ पनि सिद्धिने भयो, भाषाको कुराहरू होइन, तर चाहिँ उहाँहरूको सङ्ख्या स्वाट्ट बढ्यो भने, जस्तै उदाहरणलाई नेपालमा चाहिँ बाहुन छेत्री मगरहरूको एकदमै ठुलो जनसङ्ख्या हो नि त, थोरै सिद्धियो भने बाँकी त रहिरह हुन्छ, त्यसलाई त्यो रूपमा जान पर्दैन नि। त्यस्तै जङ्गली जनावरमा पनि कतिसम्म हामीलाई चाहिने हो त, किनभने बस्ने ठाउँ एउटै हो कि, हेर्नुहोस् फरकै छैन, हामी चन्द्रमा जाने कल्पना नगरौँ अहिले, होइन, बस्ने ठाउँ त्यही हो, एउटा बढी एउटा घटी छोँदै नसक्यो भने त एउटा बढी हुन्छ नि त, अर्थात् त्यसको प्रयोग भएन भने त, जस्तै जङ्गली जनावरको कुरा गर्दाखेरि त्यही बाँदरको कुरा भयो नि त, बाघको कुरा गरौँ न अझ, होइन, बाघको कुरा गर्दा त मसँग सरकारी डाटा हेर्ने हो नि त, सरकारले के गर्यो भने बाघलाई चाहिँ प्रोटेक्टेड लिस्टमा राखेछ, 1973 लले त के भन्छ भने त्यसलाई चाहिँ माऱ्यो भने त जेलमै हालिदियो 5-15 लाख, 15 वर्षसम्म जेल वा दुवै सजाय नि भनेको छ। त्यो तरिकाले हामीले प्रोटेक्ट गरेछौँ, आर्मी नै राखेर होइन, निकुञ्जहरू बनाएर दुनियाँ गरेर चाहिँ बाहिर पनि त्यो भयो भने त्यही कानुन लाग्ने हो। त्यो कानुन चाहिँ कुन बेला थियो भने आजभन्दा 50 वर्ष अगाडि, किन बाघको सङ्ख्या स्वाट्ट झरिरहेको थियो। जस्तै तपाईँ चाहिँ 2009 चाहिँ नेपालको बाघ हेर्नुहुन्छ भने 121 रहेछ कि, तर चाहिँ 2013 आएर 198 भइसक्यो, 2018 आएर 235 भयो, 2022 आएर 355 भयो, डबलिङ द टाइगर भन्ने चाहिँ एकदमै बढी भइसक्यो। तर अब चाहिँ त्यो बेला कानुन चाहिँ कति चाहिँ समय सापेक्ष हुन्छ त भन्ने खालको कुराहरू रहेछ। त्यस कारणले चाहिँ ठ्याक्कै चाहिँ कहाँ प्रोटेक्सन गर्ने, कहाँ वाइज युज गर्ने, कुन बेला चाहिँ हामीले ऊ गर्ने भन्ने खालको चाहिँ अहिले भन्छ नि त, अहिले सरकारले पनि सनसेट ल होइन, समय सापेक्ष कुन बेला कुन जरुरी हो, किनभने हामीले त कस्तो भयो भने एकचोटि वेद लेख्यो भने त्यही कहिल्यै पनि चेन्ज नहुने, तर चाहिँ तपाईँले भने जस्तै ठ्याक्कै चाहिँ एकाडेमिक होस् चाहे यता प्र्याक्टिसमा होस्, हामीले चाहिँ समय सापेक्ष चाहिँ बदलिँदै, कल्चर नहो त्यो, कानुन भनेको कल्चर रहेछ कि, होइन, संस्कृति त हो।
1: त्योसँगै जस्तो पछिल्लो समयमा चाहिँ चर्चा भएको हो कि घटना बढेको भन्नेतिर पनि जानुपर्ने बेला छ, बाँदरले एकदमै दुःख दियो भनेर एकदमै धेरै समाचार आउन थाले। पहिले पनि त्यस्ता हुन्थे कि अथवा हामीले पहिलेभन्दा घटना साँच्चै बढेका हुन् उनीहरूले जङ्गल ठाउँ नपाए अथवा के कारणले, त्यस्तो अवस्थामा बारेमा चाहिँ अध्ययन गर्नु कति आवश्यक देख्नुहुन्छ?
0: एकदमै यो चाहिँ गजबको विषय हो, होइन, मान्छेले के भन्यो भने अहिले चाहिँ इन्फर्मेसन टेक्नोलोजी होइन, सूचनाको प्रविधि जुन विकास भएको छ, हामीले त हात हातमा मोबाइल छ, एउटा बाघले सोच्छ केही गर्यो भने घटना सुनिहालिन्छ, बाँदरको कुरा आयो भने चाहे चाहिँ इलामतिर होस् चाहे चाहिँ उता सुदूरपश्चिमतिर होस् होइन, सबै कुरा चाहिँ हामीले यहीँ काठमाडौँ बसेर देख्छौँ, यहाँ काठमाडौँ कुरा नि सबैले सुन्छ, यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय हो। तर एउटा तपाईँलाई मैले अब सुनाउन, तपाईँ क्वेसन अनुसार पहिला र अहिलेको जुन घटनाहरू भइरहेको छ, द्वन्द्वहरू, त्यो द्वन्द्व म किनभने वन्यजन्तु सम्बन्धी अलिकति पढेकै हुनाले होइन, व्यवस्थापनको कुरा म त अझ रिसर्चर हो, खासै बाघैहरू गर्ने, हिउँसितोहरू गर्ने होइन, त अलि एकदमै गाह्रो विषयहरू हो नि त, तिनीहरू कसरी गर्ने होला होइन। जुन बेला चाहिँ यो राष्ट्रिय निकुञ्ज कानुनहरू आउनुभन्दा अगाडि यस्ता ओभरअल कस्टमरी कानुनहरू थियो कि, प्र्याक्टिसहरू, त्यो बेलामा आफै चाहिँ व्यवस्थापन गर्थे। पछि कानुनहरू कस्तो आयो भने यो बाँदरको मदेल र बाघको होइन, तिनवटा कुरा अहिले सबभन्दा समस्या त्यही त हो। हामीले चाहिँ बाँदरको एकदमै हल्ला हल्ला किनभने यो व्यापक नेपालभरि भयो, मदेल पनि हिमालसम्म मैले भेटेछु, हेर्नु बाँदरको नि फैलिने जे पनि खाने भयो नि त्यो उम्नी भरोस हो कि, मदेलले त तपाईँलाई थाहा छ नि, पायो भने चाहिँ फलफुल पनि खाने, आलु पनि एकदमै उम्नी भरोस टाइपको होइन। अनि मैले चाहिँ एकदमै नेपालको रेकर्ड अनुसार सायद फर्स्ट होला थियो, 4900 मिटरमा मैले मदेल लाङटाङमा भेटेछु कि, मदेलको सङ्ख्या त्यसरी बढ्यो, फेरि मदेलले 10-12 एक छेलमा चाहिँ हुर्काउँछ कि, अनि उसले लगभग 2 छेल हो कि 3 छेल वर्षमा पाउँछ कि, तर कानुन के छ त्यसलाई नमार होइन, अनि त्यो तराईमा पनि छ, अनि माथि हिमालसम्म पनि पुगिसक्यो, अनि त्यसले यसरी जोत्छ कि रातभरि काम त्यसको कामै चाहिँ खेती खाने हो, दिउँसो गर्दैन त्यसले होइन, जुन बेला चाहिँ मान्छे चाहिँ गरेका हुन्छ यसरी लुक्छ कि त्यसलाई देख्नै सकिँदैन होइन। बँदेलको समस्या, बाँदरको समस्या त दुई किसिमले भएको छ, एउटा चाहिँ मान्छेहरू चाहिँ सरे खेतीहरू अलिक कम गर्न लाग्यो नि, अनि खेतीहरू गर्ने लिमिटेड ठाउँहरू भयो नि त, अनि बाँदर त्यता गएको देखियो, एउटा त्यो पनि हो कारण। अर्को चाहिँ बाँदर साँच्चीकै नम्बर बढ्यो, अब किनभने पहिला त्यो कलिङहरू गर्थे नि त, कलिङ भनेको शिकार गर्थे, ऐरा खेल्ने भन्ने, मेरो म त मगर हो नि त, हामी बेला बेला ऐरा खेल्थ्यौँ, मेरो विचारमा तराईमा पनि थारूहरूले गर्थ्यो नि त होइन, तिरोहरू लगाउने उ गर्ने, तर त्यो चाहिँ कमर्सियल रूपमा होइन है, व्यापारिक रूपमा होइन, आफूलाई दुःख नदियोस् भनेर चाहिँ कन्ट्रोल रूपमा गर्ने। तर पछि चाहिँ त्यो कुराहरू पनि हुन छोड्यो, किनभने यो इकोनोमिक डेभलपमेन्टले पनि के गर्दो रहेछ भने एक्टिभ एजका भाइ बहिनीहरू सब विदेश छन् हेर्नुहोस् अहिले, अरू जति छन् यहाँ सहरमा छन् गाउँमा को भन्दा बुढाबुढी। तपाईँको चाहिँ बाँदरको कुरा गर्नु चाहिँ म फरेस्ट क्याम्पस पढाउँछु होइन, वाइल्ड लाइफ म्यानेजमेन्ट पढाइरहेको थियो हेटौँडामा, मेरै चाहिँ एक दिन त अन्डरवेयर र ऊ टावेल चाहिँ लगिदियो हेर्नुहोस्, अब हेरे हेरे भएन होइन, त्यस्तो खालको त्यो साँच्चीकै भाषा छ नन्द होइन। अनि बाघको कुरा गर्नुहुन्छ भने पहिला थारूहरूले पनि त्यही गर्थ्यो, तर बाघको त नम्बर सुनाएँ नि त मैले, डबलिङ त जसरी डबल भएको छ बाघ, लिखित रूपमा पनि के छ भने पब्लिसमा पनि निकुञ्जको ऊहरू हेऱ्यो भने यो 15 वर्षभित्र चाहिँ पर इयर चाहिँ 18 मान्छे मारिरहेको छ, यो तराई आग ल्यान्डस्केप भन्छ नि, पर्सा भयो, चितवन भयो, बर्दिया, बाँकी, शुक्ला फाँता होइन, यो बाघ भएको थिए वरिपरि, त्यो निकुञ्जको मात्रै होइन कि बाहिर पनि आउँछ नि त, प्रत्येक वर्ष चाहिँ 18 मान्छे सिधै मारिरहेको छ। अब बँदेलको चाहिँ अलिअलि सुनिन्छ, 1-2 मान्छे मारेको, बाँदरले मान्छे मारेको कहीँ घटना सुनिन्छ, तर उनीहरूको चाहिँ टार्गेट अर्कै हो। तर यो बाघ त 355 बाघ भयो भने त्यो फेरि बाघ फेरि मान्छेहरूले कुरा नबुझेको चाहिँ नेपालमा 355 चाहिँ त्यो एडल्टहरू हो कि, सब एडल्ट भनेको चाहिँ लगभग 2 नपुगिसकेको बाघहरू हुन्छ, तिनीहरूको इस्टिमेटमा आउँदैन कि, त्यो फिमेलको एउटा फिमेलले 2-3 बच्चाहरू त राखिरहेको हुन्छ नि, त्यो बच्चाहरूको गणना चाहेन भनेपछि त हामीले यो इस्टिमेट गर्दा त त्यहाँ त नम्बर त बढी हुने हो नि त, 4-5 होला, कतिपय छुट्टी होला, किनभने हामीले त सबै ठाउँको सर्वे त गरिरहेको छैन। अनि त्यसले चाहिँ 18 मान्छे मार्ने भने कल्पना गर्नुहोस् न, पर वर्ष मर्ने भनेको त अझ होइन, एउटा घरमा त्यस्तो भयो भने एक खालको साइकोलोजिकल ऊ पनि हुन्छ, मर्ने त मरेको तर साइकोलोजिकल ऊ हुन्छ होइन, 18 चाहिँ पर इयर मर्छ भने 100 चाहिँ इन्सिडेन्टहरू हुन्छ भन्न भन्छ कि नेपालकै रिपोर्टले होइन, जसरी डबल टाइगर भएको छ त्यस्तै खालको घटनाहरू चाहिँ डबल भएको छ, किन अरू कुरा चाहिँ नापिआएन, जस्तै बाँदरले पहिला कति गर्थ्यो, पहिला सङ्ख्या कति हो त्यो थाहै छैन हामीलाई, तर हाम्रो अनुभवले
1: बढेका नै हुन् भनेर हामीले भन्न सक्ने
0: सकिन्छ सकिन्छ।
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेको छौँ, अलिकति सअस्तित्व र दिगो उपयोगको बारेमा पनि कुरा गरौँ। संरक्षणको एउटा पाटो भनेको दिगो उपयोग र जनसङ्ख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नु भयो, कुनै प्रजातिको सङ्ख्या चाहिँ त्यसको वहन क्षमताभन्दा बढी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो?
0: अब अहिले सिधा स्ट्रेट फरवर्ड भन्दा अहिले संसदमा नै यो कुरा चलिरहेको छ, सायद उहाँहरूले पनि, मैले त फेसबुकमै देखिरहेको थिएँ, यो सजेसन चाहिँ पाउँ भनेर होइन, त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेको छ र मान्छेहरूले पनि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन, पहिला जस्तो टाल्टुले टाल्टुले त हो नि, मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन, यस्तो रिलिफ त्यस्तो स्ट्राटेजीहरू छ होइन, वन्यजन्तु द्वन्द व्यवस्थापन भन्ने रणनीतिहरू बनाएको छ होइन। सबभन्दा ठुलो अहिले अबको अवस्थामा के भन्दा, एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्ने रहेछ, त्यो कानुनै छैन रहेछ कि, कानुनमा के रहेछ भने तपाईँलाई मैले अघि हेरिरहेको थिएँ, यो राष्ट्रिय निकुञ्ज ऐनको दफा 21 के भन्दो रहेछ भने, यदि कुनै वन्य जन्तुले, चाहे बाघ हो, चाहे हात्ती हो, चाहे बाँदर हो, चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपायालाई, पशु चौपाया भनेर लेखेको छ, त्यो अर्को खेतीबालीको कुरा गरेको पशु चौपायालाई चाहिँ आक्रमण गर्न आउँछ, अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ, त्यो भने के भन्दाखेरि मार्ने अर्थात् समात्ने होइन, समात्न त बाघलाई कसले समात्न सक्ला होइन, 24 चाहिँ बाटो हिँड्ने म्याद बाहेक, अब पहिला यो कानुन त पहिलाको, अहिले त मोबाइलले हुन्छ नि, त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनुपर्ने होला होइन, सम्बन्धित निकाय भनेको निकुञ्ज वन होइन, उनीहरूलाई चाहिँ जानकारी दिनपर्नेछ भन्ने चाहिँ कानुनमै रहेछ। तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भने जस्तो हामीसँग नीति त छैन, नीति कस्तो भयो भने बिरामी भएपछि के गर्ने भन्ने हो, त्यो ब्रुफिनहरू दिने, नदुख्ने बनाउने, तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भनेर अब नीति अथवा एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ र चाहिँ स्पेसल स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिब देशले के सक्ने, बाँदरको केसमा, बाघको केसमा, माथि हिउँसितको केसमा होला होइन, भालुहरूको केसमा, अर्को बँदेलको केसमा, यिनीहरूलाई के गर्ने भनेर ट्याक्कै चाहिँ त्यसले के गरेर क्षतिपूर्ति पाउने त लगभग छ, तर त्यो सङ्ख्या बढी भयो भने के गर्ने, ल अहिले भनिरहेको छ बाँदरको सङ्ख्या कति,
1: त्यही कुरामा जस्तो कसैले मार्ने भन्यो भनेदेखि एकदमै धेरै विरोध भइहाल्छ, होइन मार्नु हुँदैन किसिमको वन्यजन्तुका अधिकार कर्मी हुन्छन् अथवा को हुन्छन् सामान्यले पनि मार्नु त किन हुन्छ भन्ने खालको, तर अहिले तपाईँले भन्नुभयो जस्तो कलिङ भन्दा अथवा के भन्दा वैज्ञानिक व्यवस्थापनको कुरा चाहिँ कसरी त्यो अर्थमा प्रस्तुत गर्न सकिन्छ?
0: तपाईँलाई चाहिँ मैले 2021 मेरो अब त्यो बेला पिएचडी गरिरहेको थिएँ, म चाहिँ मनाङको फु भन्ने ठाउँमा गएँ, हिउँसित यस्तै कामहरू गरिरहेको थिएँ, एक दिन कस्तो भयो भने त्यो हिउँसित एउटा हिउँसित गोठभित्र सिर्यो, हेर्नुहोस् गोठभित्र सिरेर त्यहाँ भएको बाख्रा जति सबै मारिदिएछ, च्याङ्रा भन्छ माथि होइन, च्याङ्रा जति सबै मारिदियो रातभरिमा, हेर्नुहोस् अनि त्यो ढोका कस्तो रहेछ भने त्यो गोठको ढोका यसरी त्यो स्प्रिङ भएको भित्र बाहिरबाट यसरी खोल्दाखेरि मिल्ने अनि त्यो लक हुँदो रहेछ कि जस्तै हिउँछु त भित्र सिरियो भित्र चाहिँ पुरै मारिदियो हेर्नुहोस् त्यहाँको च्याङ्रा अनि त्यो निस्किन सकेन त्यो हिउँसित त अनि त्यो साहु अर्थात् गोठालो गएर बिहान चाहिँ खोलेर यसो हेर्दा भित्र त हिउँसित देखेछ बाख्रा त सब मरेछ है अँध्यारोमा के गर्ने होइन अब त्यसलाई चाहिँ मार्न त मिल्दैन तर यो कानुनले त मिल्दो रहेछ यो उसले उनीहरूले बुझेन मारेर त्यो उ गर्न सक्थ्यो अनि तपाईँले भनेको क्वेसनमा चाहिँ मैले त्यो हिउँसितलाई दुई दिन जति उ गरेर गाउँलेहरूलाई कुरा गरेर उ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यु गरेर छोडिदिउँ अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथी थियो उहाँलाई खुसीको कुरा सुनाएँ ओहो हामीले हिउँसित यसरी प्रकृति रूपमा जोगाइयो नि उहाँले के भन्नु भने कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिउँसितवालाई हामीले सुट गर्थ्यौँ त्यस्तो कानुन छ अरे के त्यहाँ होइन चाहे चाहिँ लाइफ स्टकको क्षति होस् चाहे चाहिँ पशु उपाय होस् चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस् अर्थात् मानिसलाई त झन् उनीहरूले त्यो त्यस्तो कानुनै रहेछ होइन हाम्रो नेपालमा किन भएन एउटा कुरा त्यो तर हामीले त पहिल्यै चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति आने कति राख्ने हो त जस्तै यो कोठामा हामी कति अट्न सक्छौँ सिम्पल कुरा छ नि अट्ने मात्रै होइन नि त्यहाँ खानेकुराहरूको कुरा छ पानीका कुरा होला होइन हामी यताउता एउटा चाहिँ कुनै जङ्गलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने कतिवटा हिउँसित भयो भने कति बाँदर भयो भने त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्छ त्यही हो कलिङ भन्ने त्यो पनि मेरो त त्यही बायोलोजिकल्ली स्पिकिङ है अब कसैले भन्ला चाहिँ मार्नै हुन्न त्यो त भएन नि त इभन चाहिँ यो संसारमा भएको कानुन हो कि तर नेपालमा त्यो छैन
1: छुनै हुँदैन भन्नेतिर बढी जोड दियो
0: बढी गइयो नि त उदाहरणलाई सालको रुख हामीले छुन अहिलेसम्म व्यापार गर्न छुनै हुँदैन त्यसो भयो भने कति गाह्रो छ होइन तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावर पनि त्यही हो नि त घट्ने बढ्ने आफै नेचुरल मर्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त यहीँ नेपालमा छ नि त ऊ नावर दिएको छैन हन्टिङ गर्नु नावर दिइरहेछ त्यो नावर दिएको छ त्यसले चाहिँ सामाजिक न्याय कति गरेछ त्यो अर्को पाटो भयो होइन सामाजिक न्याय त त्यहाँ छैन जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउनु त भन्ने कुरा हो त्यो छँदैछ अब तराईमा बाघको कुराहरू आएछ मान्छे 18 पर वर्ष मरिरहेको रहेछ नि त्यही तराईमा मर्नु त होला नि पहाडमा त होइन त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि तपाईँलाई थाहा छ सबैतिर गयो नि त यो फैलियो नि त यो अलिकति एलिट वर्गहरूसँग पनि पुग्यो होला कि त्यही भएर हल्ला धेरै भयो अब हिउँसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि त्यो दुर्गम भयो नि त मान्छे पनि पीडितहरू भए उनीहरूको आवाज चाहिँ संसदमा उठ्छ त बाघको आवाज खै उठेको अहिले वन मन्त्री पनि चौधरीजी नै हुनुहुन्छ उहाँ आफै उठाउने कुरा भयो म त स्पष्ट भन्छु होइन
1: कतिपय डराउँदा पनि रहेछन् जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ सङ्ख्या हामी थेक्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि अथवा
0: बोल्ने तरिका हो होइन उहाँले चाहिँ अब राजनीतिज्ञले बोल्ने त व्यवस्थापन गर उसले भन्ने नै दियो उसले व्यवस्थापनको ठाउँमा मार भन्यो होला कोही प्रधानमन्त्रीले होइन जस्तै केपी ओलीले भने जस्तो लाग्यो विरोध आयो उसले भन्ने नै त्यही हो तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त त्यत्रो विभाग छ अहिले त विज्ञान मन्त्री नै आसेकियो होइन उनीहरूले भन्ने हो नि त स्टडी यसरी बनाउने त्यो एउटा विज्ञानको कुरा अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिल्यै रहेछ त यस्ता जब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने सहकार्य कसरी गर्ने त्यो कुराहरू चाहिँ हामीले किन तर्सिने
1: तपाईँले अलिकति जोड्नु पनि भयो परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने गाउँघरतिर परापूर्व कालदेखि नै आदिवासी र स्थानीय ज्ञानको आधारमा बाँदर बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ त्यस बेला चाहिँ कतिको प्रभावकारी थिए त्यतिखेर
0: गजब कुरा गर्नु गजब मसँग अनुभवहरू छ होइन अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु हेर्नुहोस् होइन जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन अनि काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ उनीहरूको चाहिँ सिस्टम रहेछ कि बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन उनीहरूको मौसम हुन्छ टाइम हुन्छ होइन अनि अहिले बाँदरको समस्या त्यो चेपाङको एरियामा छैन तपाईँले भन्नुहुन्छ नि यो मगरहरूको एरियामा जानुभयो भने बँदेलको समस्या आउँदैन यदि चाहिँ उहाँहरूले कस्टमरी ल चाहिँ प्रयोग गर्न पाउने हो भने त्यसलाई गैरकानुनी नबनाउने हो भने किनभने उहाँहरू ऐरा खेल्छ जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ कुन महिनामा खेल्ने होइन हाम्रो अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला होइन त्यो गाउँको एउटा समितिहरू हुन्छ कुन बेला चाहिँ त्यहाँ जाने उदौली उभौलीहरू हुन्छ प्रजननको समयलाई चाहिँ उ गर्ने सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाएँ त्यस्तो कानुनहरू छ नि त धार्मिक ऊ पनि छ नि त अनि पँधेर आएको बेला त्यो पानी खाएको बेला नमार्ने गर्मिनलाई नमार्ने त्यस्ता कुराहरू छन् होइन खेतमै आयो भने त हान्ने हो भन्ने खालको त्यस्तो उहरू किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानुनहरू नि छ कि तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई उ गर भन्ने, किनभने वाइल्ड लाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन, क्रिटिकल लेभलसम्म तल हुन्छ सिद्धिँदैन कि। तर चाहिँ हामीले त्यो लेभलमा नि झार्ने होइन नि, होइन त्यो त्यो त कुन लेभलमा झर्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौँ। त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धिहरू गरे रहेछ कि यो अन्तर्राष्ट्रियहरूमा, जस्तै आयल 169, अब साइटिसको कुरा छ व्यापारिक प्रयोजनमा नगर भन्ने। तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भने आएको छ नि त। यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारु के हो त्यहाँको राष्ट्रिय जनावर हो नि, तर सङ्ख्या एकदमै बम भयो नि होइन, अनि खोटाइदिएर गऱ्यो उनीहरूले, त्यो बेला स्टप गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न भने। अनि आदिवासीको तरिकाहरू पनि त्यो रहेछ कि पहिला, किनभने तपाईँ आफै कल्पना गर्नु चितवनमा, ल पहिला चाहिँ निकुञ्ज हुनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे, पदमपुर त पछि निकालेको हामीले देखेछौँ होइन। जुन बेला चाहिँ निकुञ्ज नै थिएन, जुन बेला ऐन थिएन होइन, त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त। जुन बेला बढी हुन्छ घर घरमा आउँछ, अनि सङ्ख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन, त्यो व्यापार त होइन, त्यो जब आउँछ हान्ने त हो। त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो होइन, त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नुपर्छ, त्यसलाई हामीले नलेखेको पो त हो होइन, आवाज नआएको हो त हो।
1: त्यसमा व्यावसायिकता जोडिन चाहिँ दिनु भएन, तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापन भूमिका चाहिँ खेल्छन् एकदम,
0: नेचुरल रूपमा चाहिँ दिनु भएन। तर चाहिँ भोलि चाहिँ अहिले इकोनोमिक उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त। तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेको छ त्यसलाई चाहिँ व्यावसायिक होइन, तर त्यो चाहिँ एउटा अर्को तरिका नि हो, फेरि चाहिँ व्यावसायिकतिर जोडेर, व्यावसायिक भनेको कन्ट्रोल वेमा म्यानेजमेन्ट वेमा हो नि त गर्ने, त्यसरी गर्न सकिन्छ। जस्तै चाहिँ अहिले चाहिँ तपाईँ कुरा गर्नुहुन्छ नि 1 अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा अब बाली नाली चौ पशु चौपाया गरेर 1 अरब रुपियाँ खर्च आउँदो रहेछ
1: क्षतिपूर्तिको
0: नाममा। यो त पैसा मात्रै जाने हो, हेर्नुहोस् त्यहाँ अपरेसन गर्ने कर्मचारी हो छँदैछ होइन। नेपालको चाहिँ अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट, 4-5% त यो उमै जाँदो रहेछ हेर्नुहोस् त। त्यहाँ कर्मचारी छन्, त्यहाँ अरू अरू काम गएको छ, दुनियाँ छ नि, त्यो कति जाँदो, यो त सिधै पैसा गयो नि, कति ऊ हुँदो रहेछ। हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ ऊ गरेर रणनीति चाहिँ बनाउनु पऱ्यो, त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि होइन, यो चाहिँ साँच्चीकै सरकारवालाहरूसँग बस्ने, यहाँ त छन् नि त मान्छेहरू विज्ञहरू छन् बिचरा होइन, त्यत्रो कोही बाँदरमा गरेका छन्, कोही बाघमा गरेका छन्, उहाँलाई जम्मा गरेर एक दिन कस्ती गर्दा के फरक। अनि रियल चाहिँ दुःख पाउने मान्छेहरू पनि कुरा सुनौँ न हामी होइन, चितवनतिर जाउँ, बर्दियातिर जाउँ, पर्सातिर जाउँ, बाघको कुरा सुनौँ, अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौँ, सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि, किनभने अहिले मैले भने चेपाङ एरिया जाने नि बाँदर सिकाइदिन्छ कसरी म्यानेज गर्ने, मगर गाउँ जाने नि बँदेललाई कसरी गर्ने भन्ने सिकाउँदैन
1: एकदम। पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सडक र सवारी।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छारसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106 96।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
6: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
6: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
5: फोन 01-5121-12-21-00 97418-2096,
6: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौँ। कार्यक्रममा अब चाहिँ अहिलेसम्म भइरहेका अलिकति अध्ययन बहस र यथार्थको खाडलको बारेमा चर्चा गरौँ। वन्यजन्तुको बारेमा अध्ययनहरू कामहरू भइरहेका छन् धेरै नै, खर्च अहिले तपाईँले भनिहाल्नुभयो, व्यवस्थापन अथवा क्षतिपूर्ति नाममा विभिन्न किसिम धेरै भइरहेका छन्। तर समस्या झन्झन जटिल बन्दै गएको छ, यति धेरै यो जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
3: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्न पत्ता नलगाउने खालि घाउलाई टाल्ने काम मात्रै भयो कि अहिलेसम्म अध्ययन नभएको नै होइन। टुक्रे अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई नि एक ठाउँ राख्न पऱ्यो किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने। गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छु होइन, त्यो कुराहरू चाहिँ अलिकति कन्सोलिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो। बन्द किन हुन्छ मुख्य चुरो कुरोतिरै गइएन कि हामीलाई रोग किन लाग्छ, जङ्गली जनावर पनि मैले ठुलो ग्याप देखेको। त्यही भने नि त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौँ भनेर लागियो, कानुन त्यस्तो बनाइयो। अब समय के आयो त, अब त जनावर चाहिँ बढेको भनेर गुनासो आयो, बढ्न नि बढेछ सङ्ख्याले, बाघकै सङ्ख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि सङ्ख्या बढिया छ, बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए नि तपाईँ हामीले नै अनुभव गर्न सक्छौँ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिनला अरे बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जङ्गलमा फलफुल लगाऊ भन्छ होइन। ए बा म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ, मेरो गाउँको त्यो भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेल टिपेर खाएँ। भनेपछि त त्यो बेयर ल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसिलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नि इन्ट्रेस्ट के हुन्छ, सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ भने त कस्तो भने मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको, एउटा बाघले अर्को बाघलाई भन्दिनँ नि त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघलाई हेर्नुहोस्, अस्तिको स्टडी अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया, एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठुलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथीको पनि एरिया हुन्छ। तर एउटा भालेले मानिलिउँ न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त, अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छिर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाइँ हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन। एउटा त्यो भयो, अर्को चाहिँ भर्खरको यङहरू त्यो 20-22 वर्ष परेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बहरजन भन्ने भनेछ, त्यो बहरजन भन्ने नि कस्तो नीति, द्वन्द्व कम गर्ने भने त्यही बहरजनले झन् द्वन्द्व बढायो हेर्नुहोस् होइन त, तपाईँले त्यो देख्नु भएन, मानिस कुनै द्वन्द्व, त्यो पैसाको पनि द्वन्द्व, जङ्गली जनावर मानवीय द्वन्द्व नि त्यही अहिले धेरै जस्तो मान्छेहरू त्यहाँ पो आयो। हामीले समाधान गर्ने भनेको त त्यो पो द्वन्द्व भयो कि, ल फेरि थपाउँला अरे यता जङ्गल, फेरि चाहिँ बाघ आउँदैन यता, बाँदर आउँदैन, त्यस कारण त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ पपुलेसन पनि कति राख्ने हो त, त्यो त एकदम वैज्ञानिक हिसाबले गर्नुपर्छ, कोही ठाउँ वैज्ञानिक, कोही ठाउँ कस्टमर हिसाबले गर्नुपर्छ। अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रिय उहाँहरू मानि गरिरहेको छौँ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको, हाम्रो यो हो भनेर वैज्ञानिक रूपले भन्न सक्नु पऱ्यो नि, हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता त्यो त भन्नै पर्छ हेर्नुहोस्। हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जेमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो, तर द्वन्द्व चाहिँ बढिराख्ने।
2: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ, साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि? अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो यस्तो एकदमै घोत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकारो भएको,
3: एकदमै टटकारो यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन, अलिकति विज्ञ भने के हो र केही पनि होइन नि, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो, जो चाहिँ साँच्चै गएर काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम, जस्तै हामीले यहाँ धेरै कुरा गर्न परेन वन्यजन्तुमा, अहिले इस्यु जुन जुन आइरहेको छ सनसेट ल नै प्रयोग गर्ने हो कि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तु भएकोमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा जस्तै उदाहरणलाई चाहिँ 2018 2025 चाहिँ त्यो तनहुँमा मात्रै 16 चाहिँ मान्छे मारेछ कमन लियोपार्डले मान्छे भने बालबालिका मारे हेर्नुहोस् त त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउन त निकुञ्जली हो त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ लग्छ त्यहाँ फेरि अर्को मारिरहेको छ होइन त्यो भयो नि त भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिस जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नि हो क्या त्यसमा यसमा अन्त कुनै पिर मान्नै पर्दैन मा यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ त्यसलाई उ गर्ने होइन कसरी गर्ने हो होइन कसरी व्यवस्थापन गर्ने हो हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि अघि कुरा आएको थियो नि अर्थात् चाहिँ ठाउँका ठाउँ उ गर्ने हो कि होइन कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि सङ्ख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नि हामीले चाहिँ कल गर्ने हो उमा त लिनु पऱ्यो नि त त्यसको लिमिटेसनमा त होइन एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पऱ्यो नि उसको यो तपाईँको उज्यालो एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन तपाईँ त्योभन्दा बढी हो भने के हुन्छ भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ इन्सेन्टिभ थोरै हुन्छ तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ त्यो ठ्याक्कै त्यही हो कि मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौँ होइन त्यसरी हो नि त किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त
2: जस्तै छुट्नै हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रा पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्नै हुँदैन भन्ने कुरा पनि जानु हुँदैन भन्ने कुरा कतिको बुझाउनु जरुरी
3: होइन पाप त केमा लाग्दैन हामीले सास फेर्दा पनि पाप लाग्छ सास फेर्दाखेरि एउटा हुन त भन्नु भएन कुन धर्मले म एकदम धर्मको केहीको नि विरोधी होइन म बायोलोजिकल्ली स्पिकिङ सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि छिरे छैन बोल्दाखेरि छिरिरहेछ भइरहेछ त यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ उसको अस्तित्व चाहिँ बिगार्ने होइन तर चाहिँ उसको चाहिँ बढी ज्यादती भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौँ कसरी म्यानेज गर्ने भनेर होइन वैज्ञानिक हिसाबले अर्थात् हाम्रो कस्टमर हिसाबले होइन त्यस्तो भइरहेको थियो त
2: अहिले पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू कतिपय अवस्थामा बाँदर बँदेल लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउने भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्नु बाँकी देख्नुहुन्छ
3: त्यो यस्तो भयो कि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन भना अनि एउटालाई अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ तर त्यो अहिलेसम्म कसैले गरेको मैले देखेन किनभने त्यो यस्तो लेन्दी छ कि गर्नै नसक्ने खालको के अलिक सजिलो बनाउनु पऱ्यो नि किन अप्ठ्यारो बनाउनु त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पऱ्यो जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानुन अरू देशमा भएको कानुनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आयो भने मार्ने भने आक्रमण गर्दा मार्न सकिन्छ कि सकिन्न होइन बाघ जस्तो कुरा आयो भने होइन त्यो टुक्री कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने अर्थात् हाम्रो कारणले नि हो नि त फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्रै दोष लगाउँ भने यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्यो भने त्यसलाई नै कारवाहीको भागीदार बनाउनु पर्ने भयो क्या अब त हो कि नै ल भन्नुहोस् त केही कारवाही त गर्नु पऱ्यो नि त रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गोमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन इको सिस्टमको एउटा हो नि त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो एउटा भएन भने अर्कोलाई गाह्रो हो नि होइन एउटा फुड चेन हो होइन एउटा टुक्रियो भने सिद्धियो होइन एउटा माल गयो भने त गयो नि तिनीहरू हाम्रै साथीहरू हुन् तर त्यो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो त्यस कारणले चाहिँ यसमा हाम्रो कानुनहरू चाहिँ यस्तो बनाउनु पऱ्यो समय सापेक्ष बनाउनु पऱ्यो चितवनमा के कानुन बनाउने हो साइन्टिफिक नै हुनु पऱ्यो कि नेपालको लागि सबै एउटै भन्ने नै भएन हिमालको लागि नि पहिला पहिला मलाई याद हुन्थ्यो कि म निकुञ्जको साथीहरूलाई होइन त्यो गेम स्क्वाडहरूलाई तालिम दिन जान्थेँ डोल्पातिर जुत्ता लगाउँथे चितवनको ज्याकेट लगाउँथे चितवनको निकुञ्जको है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर हाम्रो स्केलै हो आजकल चेन्ज गरेर रहेछ आजकल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त चितवन बस्नेहरू हो त होइन त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला बाँदरलाई गर्ने कार्यविधि होला पपुलेसन म्यानेज गर्नुपर्ने भने गर्नु पऱ्यो नि त कल गर्नुपर्ने हो भने राहत दिने ठाउँ एउटा कुरा भयो मान्छेले पनि कहाँ के नगर्ने, एकदमै टुरिज्ममा हुन्छ नि ट्रेकरले के गर्ने नराम्रो नहुनलाई, होइन पर्यावरण नबिग्रिनलाई, अनि होटलवालाले के गर्ने, भरियाले के गर्ने, त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि कृषकले कुन लेभलसम्म गर्ने, कृषकले नि आफ्नो उता सुरक्षा गर्नु पऱ्यो नि, अर्थात् आफ्नो ज्यानहरू कसरी सुरक्षा, तर त्यो भन्दैमा तैँले चाहिँ आफ्नो सुरक्षा आफै गर्न सकेन, बाघ जति पाले नि हुन्छ भन्ने होइन कि, बाघ पनि एउटा लिमिट हुनु पऱ्यो नि त, कहाँसम्म लिने भोलि बफर जन, काठमाडौँसम्म लिने, नारायणगढसम्म लिने, होइन मान्छे पनि त बाँच्नु पऱ्यो फेरि,
2: झन्डै 50 वर्षभन्दा अगाडि नै चाहिँ सङ्ख्या जोगाउनको लागि संरक्षणको कडा नीति जुन लियौँ त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ, त्यो नीति अनुसार सङ्ख्या निकै बढिसक्यो, अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अब चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिको पाउनुहुन्छ?
3: अहिले चाहिँ नयाँ साथीहरू आउनुभएको छ, नयाँ चाहिँ पढाइ गरेर आउनुभएको छ, विदेश पढ्नुभएको छ, धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ। अझ पहिला कस्तो थियो भने हामीभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो, ट्रेडहरू बढिरहेको थियो, एकदम डिजास्टरहरू हुन्थ्यो, त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको, अनि पढाइ पनि त्यही स्टाइलको हुन्थ्यो। जस्तै उदाहरणलाई चाहिँ देहरादुनतिर पढेको इन्डियाको कानुनहरू चाहिँ प्रायः चाहिँ डिएफहरू वार्डन्स आवर त्यही हुनुहुन्थ्यो, होइन, अनि त्यही पढाइहरू हुन्थ्यो, छुनै नहुने भन्ने खालको नि हुन्थ्यो नि त, होइन, अनि निकुञ्जको यस्तो हो यो कानुन भन्ने पनि थियो नि त। तर पछि चाहिँ के भयो भने अहिले एकाडेमिक पनि यसरी हो, कन्जर्भेसन यो, बायोलोजी यो, होइन, फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनुभएको छ। तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै हुन्न, 2029 त हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानुन चाहिँ छुनै हुन्न, हाम्रो संविधान बदलिसक्यो, संविधानमा विभिन्न बदलिसक्यो नि त। अब जस्तै उदाहरण तपाईँलाई म के दिन्छु भने ल, दलितलाई अहिले चाहिँ संविधानमै उ गरेर दिइरहेको छ, तर भोलि यस्तो नि दिन आउँछ, भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अब अप्रेसबाट हटिसकेका हुन्छ नि त, अनि त्यो बेला नि त्यही कानुन लगाउने, त्यो बेला नि कोटा दिने, त्यो बेला नि को दिने हो र, त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ, फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु, बर्ड वाचिङमा चाहिँ गुँड हुन्छ नि, गुँडमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुलाउँछ, आफ्नो ज्यानलाई रिस्क लिएर, होइन, अनि जब बाहिर त्यो निस्किन्छ एकछिन फ्लो गर्छ, तर पछि पछि चाहिँ उसले खाना दिन छोड्छ कि, यसो जिस्काउँछ खान दिन छोड्छ है, त्यो भने के भन्दाखेरि अब आफै बाँच है भनेको, होइन। त्यस्तै कानुनहरू पनि अब फरक फरक हुनु पऱ्यो बदलिँदो परिस्थिति अनुसार। कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पऱ्यो नि त, होइन, त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो, तर पपुलेसन पनि म्यानेज गर्ने हो, व्यवस्थापन गर्नुपर्छ, यसमा कुनै ऊ छैन। अब त कसैले चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला, धर्म कुन धर्म हो, तपाईँले कुन चाहिँ धर्म मान्ने, नेचुरल धर्म मान्ने हो भने त कम्पिटिसन हुन्छ, एउटाले अर्कोलाई मार्ने पनि त हो नि त, नेचुरल धर्म त्यही हो, तपाईँलाई मार्न आउँछ नि तपाईँले नि मार्न पाउनु पर्छ नि त।
2: अहिले धेरै जसो बाँदरको जुन एकदमै बिगबिगी देखिन्छ मध्य पहाडको क्षेत्रमा, त्यहाँनिर पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ, हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर, तिमीले अलिकति मारेर सङ्ख्या घटाऊ भनिदिएदेखि हामी सक्थ्यौँ, तर त्यो भन्दैन, हामीलाई सङ्घीय सरकारले दिँदै दिँदैन भन्नुहुन्छ।
3: तपाईँ
2: पालिकामा दियो भने कस्तो?
3: तपाईँको क्वेसन मैले बुझेँ। म अहिले भर्खर चाहिँ धोरपाटन एरियाबाट फर्किया छु, हिजो फर्किया हो, मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो सिकार आरएस सम्बन्धी कुरा गर्न, अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक थियो। मलाई सबभन्दा हाँस उठेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गरौँला भन्दा नि एउटा एमालेको भन्छ, एउटा काङ्ग्रेसको भन्छ, एउटा चाहिँ कुन पार्टीको भन्छ, माओवादीको भन्छ, अहिले राष्ट्रपाको फेरि नयाँ भन्छ है, प्रतिनिधि भन्छ। पहिला के भन्थ्यो भने ग्रुप ग्रुपको भन्थ्यो, बरु चाहिँ यो चाहिँ यो घरती थरको, यो थरको, होइन, प्रतिनिधि भन्छ नि। अब यस्तो खालको समस्याहरू छँदैछ, होइन, त्यो यो एक प्रकारको हो, यो इभोल्युसन रहेछ। तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरेको थियो, बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, ए फिमेललाई पनि मारेछ, बच्चालाई पनि मारेछस् भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानुन बनाउने हो नि त, उहीँ गाउँले गर्छ नि त, हाम्रो दुई त फाइदा हुन्छ। तपाईँ चाहिँ माथि उता रुकुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नपाउने बनाउने कुरा नि थियो, होइन, त्यस्तो नै हुन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा, होइन, सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने, मोनिटर पो गर्ने हो त हामीले त, उनीहरूसँग सबैसँग चाहिँ उहरू हुन्छ, अब त कागजमा बनाउने नि त, वर्षमा हामीले यो गर्ने भनेर अलिकति पैसा छुट्याउने, चेपाङमा गयो भने कति सजिलो होइन, त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने, मोनिटर गर्ने, जिम्मा लगाउनु त उहाँलाई, त्यो भयो भने के भन्छ नि, हाम्रो सरकारलाई नै आर्थिक भार परेन नि, हामीले त्यो विदेशी ऋण पनि लिनु परेन नि, यहाँ त वन्यजन्तु काम गर्ने भनेको हेर्नुहोस् सब विदेशी ऋण लिएर
2: गर्न एक वर्ष रोकियो
3: तपाईँ त्यो कुराहरू एउटा त्यो युएसएडले दिनु छोड्यो मात्रै होइन, कोभिडको बेलामा दुई तिन वर्ष कोहिरिएर आएन विदेशीहरू फेरि होइन, अनि त्यहीले चाहिँ कतिपय सगरमाथा जस्ता निकुञ्जहरू, अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू, त्यही हन्टिङ रिजर्भहरू, त्यही पैसाले चाहिँ चलिरहेछ कि, घिटी घिटी चलिरहेछ, अलिअलि नखा नि त्यो होला, त्यो पैसा आउनु लगाएपछि त त्यहाँ पैसा छैन, अब कसरी म्यानेज गर्नु त, भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त।
2: जस्तै यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदमै धेरै गुनासो, वनको पनि धेरै कानुन हामीसँग अधिकारै छैन, वनका व्यवस्थापनका कुराहरू पनि सङ्घले हेर्ने सिधै, वन्यजन्तुहरू त झन् हामीले त्यो छुने चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ, तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा सङ्ख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर, त्यसको अस्तित्व नमार्छ भनेर दिनु कतिको ढिलाइ भयो, अब दिनुपर्छ
3: दिनुपर्ने दिनुपर्ने, किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि, त्यहाँ पनि त्यो यसको मतलब जेसुकै गर भनेर दिने त होइन, व्यवस्थापन गर्नुहोस्, जस्तै एउटा गाउँपालिकालाई दियो, त्यो गाउँपालिकाभित्र पनि थुप्रै समाजहरू छ, उनीहरूले पनि योजना बनाउँछन् त, जसरी यो सामुदायिक वनको कार्ययोजना बन्यो नि त्यस्तै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै चेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्न कति सजिलो होला भन्छु कि मैले, स्थानीय सरकारलाई दियो, स्थानीय सरकारले नै फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन, ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि, उदाहरण लागि चाहिँ एउटा ठुलो गाउँपालिका होला, जस्तै मेरै गाउँतिर कुरा गरौँ न, अहिले म गएको ठाउँ धरपाटन एरियामा, त्यहाँ पनि अहिले बन्दरको समस्या छ, बाँदरको छ होइन, त्यहाँ चाहिँ धरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन, उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाऊ, मेला के को मुख्य समस्या के हो योजना बनाउनुहोस्, त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त, जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात् सामाजिक, त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने, त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो, कुन जनावरलाई के गर्ने हो, कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ, कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन, बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने होइन, जस्तै कोही कोही ठाउँ मैले सुनेको छु अब रुकुमतिर अरू पश्चिमतिर चाहिँ यो गुना भन्दो रहेछ अर्को बाँदर, त्यसलाई चाहिँ उनीहरूले म्यानेज पनि गर्छन् होइन, नगरे होइन, त्यस कारण अधिकार चाहिँ त्यस्तो कुरा दिनु पर्यो, खानीको अधिकार पो दिने भन्ने कुरा गरे, अब खानी अब बुढ चाहिँ गाह्रो भन्छ नि, खानी खानी ऊ गर्ने होइन,
2: त्यो ठुलो कुरा भयो त्यो चाहिँ,
3: त्यस कारणले चाहिँ असल मान्छेहरूले म चाहिँ फिल्डतिर निकै दौडिराख्ने, अस्ति एउटाले कसले सुनाउँदै थियो कि ढोरपाटन एरिया चाहिँ खानीको एरिया, तामा खानीको एरिया होइन, अनि यता चाहिँ बडीघाट बोर्तीबाङदेखि पश्चिमतिर त्यहाँ मगर एरिया छ क्या, तामा खानीको एरिया भयो पहिला कुनै जमानामा होइन, अनि उसले भनिदियो उता ढोरपाटनकोलाई मान्छेहरूको संस्कृतिलाई चाहिँ नावरले खाइदियो, यताको चाहिँ मगरहरूको चाहिँ भाषा चाहिँ तामा खानीले खाइदियो, कस्तरी मृगलाई आफ्नै बिनाले खायो, तलको चाहिँ गैँडालाई चाहिँ आफ्नै खागले खायो होइन, त्यस कारणले त्यस्तो कुराहरू हुँदो रहेछ, त्यस कारणले चाहिँ हामीले सकियो भने वैज्ञानिक रूपले पनि आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि हामीले चाहिँ अधिकारहरू चाहिँ प्रत्यार्जन गर्ने मोनिटर गर्ने त छँदैछ नि, भोलि बिगार्यो भने ऊ गऱ्यो भने होइन,
2: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेछौँ, अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्तिम चरणतिर आइपुगेका छौँ, व्यवस्थापनका कुराहरूलाई जोड्दाखेरि चाहिँ केवल अध्ययन र विज्ञका राय मात्र पर्याप्त छैनन्, स्थानीय स्तरका कुराहरू पनि सुन्नुपर्छ भन्ने कुरा त है तपाईँले भनिहाल्नु भयो, बाघको कुरा गर्दा तराईका जुन क्षेत्रमा समस्या छ उनीहरूकै कुरा सुनौँ भनेर, अहिले उनीहरूको कुरा सुनेर कानुन बनाउने अथवा पीडित साँच्चै पीडितहरूको कुरा सुनेर योजना बनाउने कुरामा चाहिँ यो वन्यजन्तु मानव द्वन्द व्यवस्थापन कुरालाई कसरी जोड्नु पर्ला,
3: अब चाहिँ उहाँहरूको त सुन्नै पर्छ हेर्नुहोस् होइन, यो नसुने होइन, यो गोष्ठीको लागि गोष्ठी भइरहेछ धेरै जस्तो, तर चाहिँ दिमाग चाहिँ के छ भने म चाहिँ त्यहाँ गोष्ठी गर्न गयो भने मेरो दिमाग आफै लेखेर राख्ने होइन, अनि यहाँ रिपोर्ट बुझाउँदाखेरि त मेरो दिमागको छ, त्यो गाउँको दिमागको आएन होइन, जस्तै बाघको अस्ति मैले त्यहाँ देखिरहेको थिएँ चितवनमा धोरबेले जब चाहिँ ऊ भयो त्यहाँ मन्त्री पनि जानुभएको रहेछ, त्यहाँको स्थानीयले के भनिरहेको थियो भने तपाईँहरू त अब साँच्चै उसले भनेकै मैले सुनेको, तपाईँहरू त आर्मी र उसको उमा बस्नु भएको छ नि भन्न भनिरहेको थिएँ कि, थाहा छैन उहाँहरूले त्यो युट्युब चाहिँ त्यो त्यो बेलाको पऱ्यो होला, उहाँहरू गाउँलेसँग नि बस्नुभयो होला नि होइन, त्यस कारणले चाहिँ उहाँहरूको त सुन्नै पर्छ नि, उहाँहरूले तरिका के हो, उहाँहरूको सिस्टम के थियो अनि कसरी कहिलेदेखि बढ्यो, यो फेरि थाहा छ सबैलाई, नथा पाएन, जस्तै म त म आफै मलाई पनि थाहा छैन म घुमेको ठाउँको, म हिउँ चितुवाको ठाउँतिर जान्छु, हिउँ चितुवाले कस्तोलाई चाहिँ हामीले ठिक गर्ने हो, जस्तै गोठमै छिर्नेलाई के गर्ने, त्यहाँ गोठमै छिर्ने एउटा हुन्छ क्या त्यो बानी परेको, गोठमा छिरेर सफा पार्ने, अब कहिले कहीँ खाने अर्कै प्रकारको भयो।
2: सबभन्दा वन्यजन्तुमा चाहिँ त्यो बानी परेको भन्दो रहेछ नि, जस्तो बाघले पनि मान्छे खान पायो भने नरभक्सी भनेर बानी परेको, चितुवाको पनि त्यस्तै, त्यो गोठमा छिर्ने हिउँ चितुवा पनि, बानी परेकाहरूलाई चाहिँ व्यवस्थापन अलिक चाँडै गर्नुपर्ने रहेछ।
3: त्यो त गर्नुपर्छ, त्यसलाई त त्यो त्यसको काम त व्यवस्थापन नै हो। अब हेर्नुहोस् यहाँ जू यहीँ नजिकै छ होइन, यसरी व्यवस्थापन गर्ने होइन नि त,
2: सात दिन चल्दैन
3: यो खुनवाला जुद्ध शमशेरको पालक हो, उसले चाहिँ रमाइलोको लागि राखेको होइन, रिक्रिएसनको राखिराखेको हो नि। अहिले पनि हाम्रो जू त त्यही छ त, त्यही एरिया छ, अहिले त झन् त्यहाँ अरू ठाउँ बाहिर कोभिड छैन, त्यहाँभित्र कोभिड छ हेर्नुहोस् होइन, भने हामी कस्तो वैज्ञानिक काम गरिरहेछौँ त होइन। त्यस कारणले चाहिँ तत्कालै गर्नुपर्नेलाई तत्कालै ठोक्ने हो होइन, भनेको ठोक्ने भनेको बन्दुकले ठोक्ने होइन कि, उसले स्ट्राटेजीले ठोक्ने, पैसा दिनुपर्नेलाई तुरुन्तै दिने। यहाँ त कस्तो भन्नु चाहिँ त्यो राहत पनि हेर्नुहोस् एक वर्षपछि दिने अरे, त्यो पनि उहाँ जस्तै म त हिमालतिर नै जाने नि, अप्पर डोल्पाको मान्छे बिचरा पाँच दिन हिँडेर तल आएर त्यो एउटा बाख्राको लिन आउँछ त्यो 10,000 लिन, अनि फेरि पाँच दिन लाग्यो होइन, त्यो 10,000 होइन उसको त 20,000 खर्च भयो होइन, त्यो पनि अझ पाउने कि नपाउने ठेगाना छैन हेर्नुहोस्। त्यहाँ त छ नि त त्यो मापदण्डहरू छ नि त, यस्तो गर्ने यस्तो त्यस्तो छ। त्यस कारणले चाहिँ साइट स्पेसिफिक बाघको लागि छुट्टै, बर्दिया रौँमा फरक हुनसक्छ नि त चितवन, फेरि होइन मान्छे फरक हुनसक्छ, त्यहाँको संस्कृति फरक हुनसक्छ, त्यहाँको समस्या फरक हुनसक्छ। त्यही बाघको कुरा गर्दा पनि मैले भनेको हिउँ चितुवाको कुरा छुट्टै भयो, बँदेलको त नेपालभरि भयो। यो बँदेल पनि फेरि दुई किसिम छ कि, एउटा बँदेल चाहिँ यहाँ अलि दुःख दिइरहेको, एउटा बँदेल चाहिँ यहाँ यो शिवपुरी निकुञ्ज छ नि नागार्जुनमा, पहिला चाहिँ रसाले उपहार दिएको बँदेल छ कि, त्यो बाहिरबाट आएको बँदेल भयो। यो मान्छेले नबुझ्ने कुरा दुईवटा रहेछ, एउटा चाहिँ मिचा प्रजाति भन्छ होइन, विदेशी भनेको सबै मिचा आउँदैन, विदेशी जस्तै हाम्रो चाहिँ काठमाडौँको बाटोबाट फुल फुल्छ नि एउटा, के फुल भन्छ त्यसलाई, ज्याकारान्डा होइन, त्यो ज्याकारान्डा चाहिँ विदेशी त हो, त्यो चाहिँ इन्भ्यासिभ होइन कि, त्यो आफै फैलिँदैन कि, हामीले
2: हुर्काउनै पर्छ,
3: हुर्काउनै पर्छ, नर्सरीमा फेरि उ गर्नु पऱ्यो। तर अर्को चाहिँ त्यो एक्जोटिक हो, विदेशी त हो, तर त्यो आफै फैलिने के, जस्तै बनमारा होइन, त्यो चाहिँ के हो, त्यो त्यो मारा नै हो बनमासा, त्यो बँदेल पनि त्यस्तै रहेछ कि हेर्नुहोस्। थोरै लिएर उपहारको रूपमा लिएर आयो त्यो बँदेल त हेर्नुहोस्, माथि अलि ठुलो छ कि हाम्रो लोकलभन्दा नेपालको, यस्तो ऊ हुँदो रहेछ कि, माथि हिमालसम्म पुग्छ कि हेर्नुहोस्। अनि त्यो अर्को हाम्रो लोकलले भन्दा नि सखाप गर्दो रहेछ, त्यसको लागि छुट्टै बनाउनु पऱ्यो होइन, अनि त्यसलाई चाहिँ फेरि इकोनोमी पनि जोडिदिने कि,
2: हजुर
3: होइन, त्यो गर्नुपर्छ।
2: अहिले समाधानका लागि भइरहेका कतिपय कुराहरू चाहिँ वन्यजन्तु करिडोर अथवा विद्युतीय बार यस्ता प्रविधिहरू अलिअलि प्रचलनमा जति पनि छन् अहिले, हात्तीलाई रोक्नको लागि विद्युतीय तारबारको कुरा, यी कुराहरू हामीले गरिरहेका अहिलेका चलनहरू कतिको प्रभावकारी भइरहेका छन् र अब यसलाई अझ सुधार गर्नु कतिको आवश्यक?
3: अब यस्तो हेर्नुहोस्, जब पपुलेसन बुम हुन्छ त्यसको केही पनि छेकिँदैन, भुइँचालो पनि एउटा रेक्टर आएपछि पड्किनु त हो नि, हामीले भन्दाखेरि के भन्छ भने घर चाहिँ भुइँचालो प्रतिरोधी भन्छौँ, त्यो एउटा लेभलको रेक्टरभन्दा बढी आयो भने त्यो प्रतिरोधी हुन्छ हुँदैन। बाघ पनि जब बुम हुन्छ रोकेर रोकिन्छ रोकिँदैन, त्यो नेचुरल आफै हुन्छ। तपाईँले चाहिँ त्यो चितवनतिर तराईतिर चाहिँ हात्तीहरू राखिरहेको छ नि झापातिर होइन, हात्तीलाई खेल रोक्छ भने हात्तीलाई चाहिँ एकछिन एक झन्का देला त्यो फेन्सिङले, पछि बत्का उसलाई थाहा हुन्छ होइन, किनभने उनीहरू बाँच्न त पऱ्यो नि त, इन्टेलिजेन्ट हुन्छ नि त होइन। बाँदरले मैले केसम्म थाहा पाएको छु भने हेर्नुहोस्, त्यो बाँदरले चाहिँ म तनहुँमा एकचोटि घुम्न गएको थिएँ, यो कोटगाउँ भन्ने ठाउँ छ हेर्नुहोस्, पहिला त्यहाँ बाँदर आउँदैन थियो, अनि उनीहरूले चाहिँ नयाँ चाहिँ सुन्तला लगाइरहेको, बाँदरले यो अगाडि चाहिँ फोक्दो रहेछ अनि आँखामा पर्दो रहेछ कि, त्यो ऊ पिरो
2: पिरो,
3: अनि पछि त के गर्न लगाएको छ त्यो बाँदर, यति एडेप्टिभ रहेछ कि पछाडि लगेर फोक्न लगाएर खान लगाएर अरे क्या, भनेपछि त एकछिनलाई पो काम गर्ने हो, त्यो लाइटले एकछिनलाई काम गर्ने हो, उसलाई पनि थाहा हुन्छ, त्यो दे आर द भेरी इन्टेलिजेन्ट होइन, उनीहरू त प्रयोग गर्छ नि त आफ्नो दिमाग,
2: वर्षौँदेखि जुधेर बाँच्दै आएका छन्।
3: त्यस कारणले चाहिँ हामीले पनि त्यो त्यो नगर्ने भनेको होइन, गर्ने हो तर अरूको कुरा नि गर्ने, त्यो पनि शान्तिनो कुराहरू गर्ने, वृक्षारोपण नगर्ने हो र गर्ने हो होइन, खेरागारी गर्ने हो। अब जस्तै त्यहाँ उदाहरण भन्छन् चितवनतिर, अब यो हात्ती चाहिँ बढी चाहिँ केरातिर आयो अनि मान्छेलाई, तर त्यो केरा लगाउने पहिला पनि त लगाउँथ्यो नि त केरा होइन, वन केराहरू पनि हुन्थ्यो नि त होइन, तर चाहिँ त्यो चाहिँ पपुलेसनको बारे नै हामीले सोच्नुपर्छ, हामीले कति उ गर्छौँ, तर मान्छेले नि सोच्नु पऱ्यो, हाम्रो चाहिँ कुन ठाउँ हो होइन जहाँ पनि गएर बस्दिनु
2: उनीहरूको ठाउँ त छोडिदिनु नि पर्यो
3: छोड्नु नि पर्यो
2: हामी अब अन्तिम चरणमा आएका छौँ अन्तिम अब जाँदै गर्दाखेरि चाहिँ वन्यजन्तुको समस्यासँग जुझिरहेका आम समुदाय र आम श्रोताहरूलाई तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ जस्तो तत्कालको लागि व्यवस्थापनको बाटोमा हेर्दाखेरि चाहिँ
3: मैले सरकारलाई भन्नुपर्ने त मैले कुरा गरिहालेँ होइन एकदमै साइड इस्युसी कुराहरू गर्नुपर्छ अहिले चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि म मेरो गाउँ 25 वर्षपछि पुगेको थिएँ म पौडिनी खोला त अन्डरग्राउन्ड भएको छ हेर्नुहोस् जङ्गल बढेछ तर खोलो चाहिँ अन्डरग्राउन्ड भइरहेछ भनेपछि वाटर टेबल घटिरहेछ नि मान्छेले भन्छ होइन फलफुल पनि छ अब फलफुल लगाउनु हुन्छ त्यो पानी खानको लागि त तल झर्नु पऱ्यो नि त पँधेरोमा जहाँ चाहिँ पानी छ पानीको सोर्सहरू के छ होइन त्यस्तो कुराहरू नै हेर्नु पऱ्यो त अब अहिले चाहिँ तत्कालमा चाहिँ मान्छेले के गर्नु पऱ्यो भने अब त्यस्तो खालको एकदमै समस्या आयो भने त यो कानुन पनि एउटा मैले सुनाइदिएँ प्रतिरक्षा गर्ने कानुन पनि त रहेछ नि त एक्टमै रहेछ तर खबर चाहिँ गर्नु पऱ्यो किनभने हामी कानुन त सबैले मान्नु पऱ्यो नि चाहे कस्टमरी कानुन होस् सरकारले चाहिँ कस्टमरलाई रेस्पेक्ट गर्नु पऱ्यो एक्जिस्टेन्सलाई रेस्पेक्ट गर्नु पऱ्यो फेरि जनमानसले पनि चाहे आदिवासी हुन् जङ्गलमा बस्ने चाहे चाहिँ सहरमै बस्ने मान्छेहरू हुन् होइन जहाँसुकै बस्ने हुन् उहाँहरूले नै कानुनलाई रेस्पेक्ट गर्नु पऱ्यो तर चाहिँ जथाभावी पनि गर्नु भएन नि त फेरि ल एउटा बाघले मारेछ उही यहाँ कस्तो नेग्लिजेन्सी देखियो भने तनावमा चाहिँ बच्चा चाहिँ मरिरहेको छ उसलाई कमन लेबरलाई समातेर चितवनतिर लगाएछ त फेरि अर्को मारिरहेछ त्यो चितवनको त त्यहाँ आइसक्दैन नि अरू पनि मार्दो रहेछ होइन सिरियसली हेर्नु पऱ्यो सरकारले पनि होइन किनभने एकचोटि चाहिँ मान्छेको दिमागमा चाहिँ जब चाहिँ यो बाँदरहरू त राम्रो छैन रहेछ है भन्ने पर्छ झन् नराम्रो हुन्छ कि बरु चाहिँ अलिकति कल गरेर ऊ अन्त कम्ती यहाँ दिमागमा त बस्दैन नि होइन बाघ भन्न साथ ओहो बाघ भनेको भूत हो भन्ने खालको नहोस् न होइन मान्छेलाई यस्तो खालको ऊ पनि घिनलाग्दो न बनाउने न एकदमै घृणा बनाउने खालको भयो क्या अहिले त बाँदरलाई घेर्न गर्न लाग्यो
2: मान्छे बाँदर भनेपछि एकदम त्यस्तै
3: मान्छेले पुज्थे हेर्नुहोस् खासै ऊ वास्तै गर्दैन थिएन यसो ल हटै पुग्यो त्यति थियो नि त तर अहिले त कस्तो भयो भने अब एकदमै घृणा गर्नुपर्ने अवस्था यो भनेको त एकदमै नराम्रो हो
2: शत्रु
3: हो भन्ने त्यो चाहिँ होइन तर त्यो नहुनको लागि सरकारले पहल गरिदिनु
2: हुन्छ त एकदम महत्त्वपूर्ण समय दिनुभयो हामीले यो एकदम पछिल्लो समयमा एकदमै धेरै समस्या रूपमा उठाइरहेको यो विषयको व्यवस्थापनको बारेमा आफ्नो अनुभवहरू साट्नुभयो यहाँलाई उजालातर्फ धेरै धन्यवाद सर
3: एकदम धन्यवाद छ बहिनीजी
2: उहाँ हुनुहुन्थ्यो डाक्टर कमल थापा लामो समयदेखि मानव वन्यजन्तुको व्यवस्थापनको बारेमा अध्ययन काम अनुसन्धान गर्दै आउनु भएको छ उहाँले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा विद्यावारिधि गर्नुभएको छ अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बसेर बिदा हुन्छु नमस्कार।

0: स्त्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइना घर भित्र महसूस हुन्छ
3: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs ma paunu hos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV package sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
4: Shataru lagu hune chan.
5: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
6: Introducing Wi-Fi 6 with Subisu Suraksha.
7: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 012 35 888

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन

0: हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
17: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
17: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी,
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
1: बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
1: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
2: हो र
1: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: ए के भयो के को हल्ला खल्ला भयो
7: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
8: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
6: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
7: हो त है हामीले त ध्यानै नदिएको
8: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
9: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
10: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
11: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
11: तिमीलाई थाहा थिएन
10: थाहा थिएन
11: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
10: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
11: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
12: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
14: हेलो
15: हेलो
14: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
15: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
16: हजुर
15: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
16: दिन त हेलो भन्नुहोस् त
14: हेलो हजुर
16: हजुर
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
16: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
15: नानी के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
14: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
7: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अरूकालाई भन्न पाइन्छ
14: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
20: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
14: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
22: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
23: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
24: माया र सद्भावले मात्र बालबालिकालाई
23: नेपाल सरकार विज्ञापन बोर्ड
25: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
26: लो किन नि के भयो सन्चो भएन
25: होइन यतिकै जानै मन लागेन
26: यतिकै पनि हुन्छ
25: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
26: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
27: नमस्ते कति कामले पाल्नु भयो
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
27: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
25: हस् म्याडम
28: नेपाल सरकार विज्ञापन बोर्ड
16: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
29: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 बिताएँ रोग लाग्यो निकालिएँ अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
23: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
24: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
23: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
24: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
23: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
24: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: तिन दिन भयो।
7: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
20: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
13: नेपाल सरकार, विज्ञान।

0: सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा खोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठाको टी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु।
12: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ। सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
12: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
13: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन् त?
9: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
8: किन हो सन्यास लिने? बरु जाउँ न, फकाउन जाउँ न, हिँड आइज।
9: आफूले लागेको माया त तरक तरक छ।
8: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउँ न, हिँड।

0: वैश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
3: हजुर।
4: ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त

0: नीति बनाउने थलो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
1: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
2: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
3: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी।
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेनन्।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
8: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
7: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता। उद्योग व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अङ्कले घट्यो।
8: मनसुन सक्रिय भएसँगै डेङ्गीको जोखिम बढ्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
9: आवश्यक कति पानी जमेको छ कि झुल लगाउने होला, अच्छरी ढाक्ने कपडा प्रयोग गर्ने, मलमहरू लगाउने होला।
7: इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाइसँगै कच्चा तेलको भाव बढ्यो।
8: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। बिएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। अहिले कार्की प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिव हुनुहुन्छ। सुमनराज अरियाल 58 वर्षीय उमेर हदका कारण भोलिदेखि अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यस्तै सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज साकियालाई नियुक्त गरेको छ। यस्तै गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पोखरेलले बताउनुभयो। बैठकले वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 र कारागार नियमावली 2083 स्वीकृत गरेको छ। यस्तै मानव अधिकार सम्बन्धी 6 कार्ययोजना र भ्रष्टाचार विरुद्धको 2 रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। देशको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा शाहले निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकाय मार्फत सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताउनुभयो। छलफलमा उद्यमी व्यवसायीमाथि हुने पक्राउ र धरपकडको विषय पनि उठेपछि प्रधानमन्त्री शाहले उद्यमीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य, नीति वा नियत नभएको स्पष्ट पार्दै आवश्यक कानुनी संशोधनका लागि सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। प्रधानमन्त्रीको भेटघाटमा उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सबाट अध्यक्ष सहित 2-2 पदाधिकारी सहभागी थिए।
7: यसैबीच मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.09 अङ्कले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो निफ्टी 24 अङ्कले बढेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो, तर बजार भने घटेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकामा जलविद्युत समूहको उपसूचक 1.70% ओह्राल लागेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.40 अर्ब रुपियाँ कारोबार भएकोमा आज 362 कम्पनीका 84,63,000 किता सेयर 4.82 अर्ब रुपियाँमा किनबेच भएको छ।
8: प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नुभएको तपाईँले कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अर्यालको भनाइ छ। स्थगित भएपछि पुनः सुरु भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अर्यालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो। यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा र श्रम संस्कृति पार्टी, राप्रपा लगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रोलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहले सीमा विवादबारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभा

0: भएकामा पछि सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित भएको प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो।
1: यस वर्ष एलनिनो प्रभावका कारण मनसुनमा वर्षा कम हुने अनुमान छ, तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढी पहिरोका घटना बढ्न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहेन र तापक्रमसँगै हिमनदी जन्ने जोखिम पनि बढ्ने बताएका हुन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय पर्वत एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका विज्ञ सश्रोता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाश आकस्मिक बाढी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लनु र अस्थिर भिरालो जमिन मिलेर श्रृङ्खलाबद्ध विपद सृजना गर्ने उहाँको भनाइ छ। इसिमोटकी निरा श्रेष्ठका श्रेष्ठ प्रधान भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती तथा यस मनसुनमा बढी जोखिममा रहेको बताउनुहुन्छ। कम वर्षा हुने दिनलाई कम विपदको सङ्केत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बच्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ बनाउन सुझाव दिएका छन्।
0: यसैबीच आज दिउँसो मधेस प्रदेश बाहेक धेरै ठाउँमा वर्षा भएको छ। अहिले कोशी प्रदेशका पहाडी भूभागदेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँ तथा मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिप्रति पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। भोलि पनि कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा डेङ्गीको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, उद्योग व्यवसायका समस्या समाधान गर्न तयार रहेको भनाई, मौद्रिक नीति पछिको पहिलो कारोबारमा शेयर बजार 30 अङ्कले घट्यो, एमाले सांसद राजेन्द्र राई र सभामुख बीच बैठकमै नोकझोक, बैठक 15 मिनट रोकेपछि राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन, अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूको क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढ्दो लगायतका खबर प्रस्तुत।
0: नेपाल दर्पणमा अब बाँकी प्रसङ्ग। मनसुन सक्रिय भएर पानी पर्न थालेपछि डेङ्गी संक्रमणको जोखिम पनि बढ्छ। दैनिक जस्तो पानी परिरहेकाले सडक घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ्ने गर्छ। प्राय साउन भदौमा डेङ्गीको जोखिम उच्च स्तरमा पुगेको पाइन्छ। यस वर्ष अहिलेसम्म डेङ्गी संक्रमणको अवस्था कस्तो छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
4: खास गरी हामीले झन्डै 5 वर्ष यताको तथ्याङ्कहरूलाई हेऱ्यौँ भने सुरुको वर्षमा अलि धेरै डेङ्गी देखिएको थियो, अङ्ग्रेजी वर्ष 2022 भने तत्पश्चात डेङ्गी संक्रमण कम हुँदै गयो र विगत 2 वर्ष अगाडि देखिएको डेङ्गीको संक्रमण भन्दा गत साल देखिएको डेङ्गीको संक्रमण झन्डै 60% भन्दा बढीले कम भयो। त्यसै गरी यो वर्ष पनि पुस लागेदेखि

0: देखि अहिलेसम्म जति संक्रमण भएको छ त्योलाई गत वर्षसँग यो यही समयसम्म तुलना गर्दाखेरि पनि आधा भन्दा कम चाहिँ देखिन्छ। समग्रमा बुझाइ के हो भने डेङ्गीको जोखिम त रहन्छ नै, जोखिम क्षेत्रमै छौँ हामी, सहरीकरणहरू बढिरहेको छ, मान्छेको मोबिलिटी त्यही हिसाबले पनि बढिरहेको छ, जोखिम छ, जोखिम सँगसँगै हामी यसलाई सावधानी अप्नायो भने नियन्त्रण गर्न सक्छौँ, रोकथाम गर्न सक्छौँ।
1: विगतका वर्ष भन्दा चाहिँ आधाले नै घट्यो भन्नुभयो होइन, के कारणले चाहिँ यसरी घटेको होला?
0: खास गरी यो हाम्रो 5 वर्षको सिकाइ पनि भयो, नागरिक तहमा सचेतनाको स्तर पनि बढ्यो, डेङ्गी सार्ने लामखुट्टे अथवा लामखुट्टेको वृद्धि र विकास हुने स्थानलाई व्यवस्थापन गर्ने त्यो लेभलको सचेतना पनि बढ्यो भने सँगसँगै क्रियाकलापहरू पनि स्थानीय तहसम्मका टोल टोलसम्म पनि सर चाहिँ डिस्ट्रय क्रियाकलापहरू, डेङ्गी सार्ने लामखुट्टेको वासस्थानलाई व्यवस्थित गर्ने, सँगसँगै विद्यालय शिक्षामा पेनेट्रेट गर्ने विद्यार्थीहरू मार्फत चाहिँ विद्यार्थी अभिभावकहरूमा सावधानी अप्नाउनु पर्ने लगायतका क्रियाकलापहरू बढ्यो भने प्रत्येक वर्ष चाहिँ त्यसरी जनस्वास्थ्यका सँग सम्बन्धित विषयवस्तुहरू, डेङ्गी रोगसँग सम्बन्धित सचेतनाका विषयवस्तुहरू बढ्दै बढ्दै गए र एक लेभलको एउटा सचेतना भयो, एउटा एक लेभलको चाहिँ समुदायको सहभागिता पनि भयो, त्यस अर्थमा यी सबै कारणहरू चाहिँ डेङ्गी कम भएको हुन सक्छ भन्ने हो।
1: यो वर्षमा चाहिँ कहाँ चाहिँ अलिक बढी डेङ्गीको केस चाहिँ देखिएको छ?
0: अब खासमा यो नेपालमा प्रत्येक वर्ष नेपालका 17 जिल्लाबाट डेङ्गी रिपोर्ट भएका तथ्याङ्कहरू हामीसँग छन्। फाटाफुट रूपमा सबै जिल्लाबाट केसहरू छ, सङ्ख्यागत हिसाबले पनि 71 जिल्लाबाटै रिपोर्ट भएको छ, प्रतिवेदन भएको छ। त्यस अर्थमा यो ठाउँ र यो क्लस्टरमा डेङ्गी धेरै देखियो, धेरै समुदायमा फैलियो भन्ने अवस्था चाहिँ अहिले छैन, तर समग्र रूपमा झापाको केही ठाउँहरू, त्यसै गरेर चितवन, रूपन्देही, कास्की, काठमाडौँ लगायतमा चाहिँ फाटाफुटो रूपमा चाहिँ देखिन्छ।
1: समुदाय के सुझाव दिनुहुन्छ?
0: व्यक्तिगत रूपमा आम नागरिकलाई डेङ्गी सार्ने लामखुट्टेको टोकाइबाट बस्नेका निम्ति उक्काउने सावधानीहरू, झुल लगाउने होला, आफ्नो शरीर ढाक्ने कपडा चाहिँ प्रयोग गर्ने होला, अथवा मस्किटोको रिपेलेन्ट मलमहरू लगाउने होला, आफ्नो घरको माथि छतदेखि तलसम्म चाहिँ अनावश्यक कति पानी जमेको छ कि, लामखुट्टेको प्रजनन भइरहेको छ कि अथवा त्यसको वृद्धि र विकास भएको छ कि, र आफूलाई डेङ्गीको शङ्का लाग्यो अथवा आफ्नो समुदायमा अरू व्यक्तिहरूलाई डेङ्गी संक्रमण भएको छ भने आफू पनि तत्काल अस्पताल गएर स्वास्थ्य कर्मीहरूको सम्पर्कमा रहेर यसलाई चाहिँ हामी मृत्युको जोखिमतालाई कम गर्न सक्छौँ।
2: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किर्जन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ। कुन रक्त सञ्चार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थपिएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त सञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध हुने भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा सुरु भएको यो सेवा थप हुँदै जानेछ।
3: बर्ड फ्लू फैलिएका 11 जिल्लामध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बर्ड फ्लू फैलिएपछि काठमाडौँ उपत्यकामा कुखुराको मासु र अन्डाको कारोबार घटेको छ भने खसीको मासुको भाव किलोको 1,700 रुपियाँ भन्दा माथि पुगेको छ।
2: कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बजेटमा समावेश गरेका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरेको भन्दै सत्तारूढ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोरी रहेको स्वीकार गर्दै कार्यक्रम समर्पण गराएर आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेपछि बजेट पारित भएको हो। बजेट पारित गराउन सरकारले आफ्नै सत्तारूढ दल एमाले र काङ्ग्रेसका सांसदहरूलाई संसदीय दल मार्फत व्हिप समेत जारी गरेको थियो। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले असार 1 गते 40,44,98,00,000 रुपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो।
3: काठमाडौँको सिभिल अस्पतालको औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै 8 जना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 2,91,24,547 रुपियाँ बिगो माग दावी गर्दै उनीहरू विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अस्पतालकी फार्मेसी अधिकृत दिपा ढुङ्गाना त्यसैगरी फार्मेसी युनिट इन्चार्जहरू लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा र स्टोरकिपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज नेउपाने र सन्दीप तिवारी विरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूले मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नभई बिलबिचक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेका औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाए अनुसारको औषधि मौजदात नरहेको आरोप पत्रमा उल्लेख छ।
2: विशेष अदालतले एमाले नेता विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज चौथो पटक 5 दिनको म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप्ने आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: kas būna spāl.
1: Visa top ir nordīšu hom, kērko paca pītre lātmai hom.
0: Parpūr manoranzan sajīt, bātra rūd nausē unānsē mai dīšu hom ko FIFA World Cup 2026 season pass linohūs. Rappaunu hos 15 dīn dekhi 3 maina sammā sampūrna channel herne package bonus. Yedi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa dīšu hom ko customer support 01421766 ma sampark garnuhos.
1: Visa top ir nordīšu hom.
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। चिदम्बरम राष्ट्रिय निकुञ्जले 25 मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको धारा काट्ने भएको छ। हात्ती भेटिना साथ बेहोस बनाएर धारा काट्ने र नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक धारा काटेर रेडियो कलर लगाइएको हो। 15 मानिसको ज्यान लिएपछि 2069 सालमा हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 ज्यान लिइसकेको छ।
7: कालीगण्डकी करिडोर सडकले पहाडी जनजीवनमा व्यापक सुधार ल्याएको छ। राष्ट्रिय गौरवको यो आयोजना पूर्वी नवलपरासीदेखि मुस्ताङसम्म 445 किलोमिटर लामो छ, जसमध्ये झन्डै 250 किलोमिटर कालोपत्र भइसकेको छ। पाल्पा गुल्मी बागलुङ पर्वत म्याग्दी लगायत जिल्लाका बासिन्दाले पहिले सदरमुकाम पुग्न 4-5 दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो, जुन अहिले घन्टौँमा झरेको छ। सडकसँगै किसानको तरकारी दुध र कृषि उपज छिटो बजार पुग्न थालेको छ, जसले आमदानी वृद्धि गरेको छ। दुर्गम बस्तीमा एम्बुलेन्स पुग्न सक्ने भएकाले स्वास्थ्य सेवामा पनि सुधार आएको छ। करिडोर आसपासमा नयाँ बजार र व्यवसाय विस्तार भएका छन् भने देवघाटदेखि मुक्तिनाथसम्मका धार्मिक स्थलमा पर्यटकको आवाज जावत पनि बढेको छ।
8: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको 4 वर्ष हुँदा पनि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको छ। भैरहवामा रहेको यो विमानस्थलमा नियमित उडान भएको छैन। थाइयर एसियाले सञ्चालन गरेको उडान बन्द भएपछि अहिले कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन। विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाहका अनुसार समस्या यात्रु अभावभन्दा बढी बजार व्यवस्थापनको रहेको छ। काठमाडौँ केन्द्रित सेल्स एजेन्टहरूले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य नगर्दा जहाजमा यात्रु भर्न कठिन भएको उहाँ बताउनुहुन्छ। निजी क्षेत्रका अगुवाहरू भने सरकारको नीतिगत अन्योल र भारतसँगको कमजोर कूटनीतिक पहललाई मुख्य कारण मान्छन्।
7: मध्य चेटदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो, तर असार महिना पुरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्। जातअनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिँदै रित्तिएका हुन्। जेठ मध्यदेखि 15 असारसम्म बम्बई, असार 15 मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्न साथ कलकतिया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलाफ खास सहितका आँपको मौसम सुरु हुन्छ। तर यसपालि पाक्ने मध्य बेलामै आँपका बोट खाली भइसकेका भङ्गाचार रामनगरका किसान हरिदेव शाह बताउनुहुन्छ। साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकिएका छन्। यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अत्यधिक गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सर्दै झर्ने क्रम बढेपछि समय अघि नै बेच्नु परेको किसान गङ्गाराम महतोले बताउनुभयो।
8: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एङ्कारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सम्मेलनमा बोल्दै ट्रम्पले जब आफूले उनीहरूसँग डिल नगर्ने बताउनु भएको बीबीसी अब आफूले उनीहरूसँग डिल नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई सुरुमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 बढी इरानी निशानाहरूमा आक्रमण गरेको बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाइ आएको हो। तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी भने लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसपछि नेटोका प्रमुख मार्क रुटले इरानले सुरुमा युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णतः आवश्यक रहेको दावी गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद बोर गालिफाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लङ्घन गरेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। युद्धविराम भङ्ग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालले मूल्य वृद्धि भएको छ। ट्रम्पको भनाइ बाहिरिनु अघि प्रति ब्यारल तेलको मूल्य 76 अमेरिकी डलरभन्दा कम रहेको थियो, तर लगत्तै त्यसको मूल्य बढेर 78 अमेरिकी डलर पुगेको छ। तेलको मूल्य अझै बढ्ने अनुमान छ।
7: प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा युबोला सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या 1,700 नआएको छ। 1,708 सङ्क्रमण पुष्टि भएकोमा 580 सङ्क्रमितको ज्यान गएको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ। डब्लुएचओको प्रतिवेदन अनुसार आइतबारसम्म अनुसन्धान गरेका 430 सङ्क्रमित मृत्युमध्ये 397 जनाको मृत्यु अस्पतालमा भर्ना हुनु अघि भएको थियो। यसले उपचार प्रक्रियामा भइरहेको ढिलाइ देखाउँछ। गएको मे 15 घोषणा गरेको प्रकोपले मुख्यतया पूर्वी कङ्गोका इटुरी, उत्तरी किबु र दक्षिण किबु बढी प्रभावित रहेका छन्।
8: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पुरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो क्वार्टर फाइनलमा भोलि राति 14:45 फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनल पर्सि राति 14:01 स्पेन र बेल्जियम बीच हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आम्ने सामने हुन लागेका नर्वे र इङ्ल्यान्ड बीच शनिबार राति 14:00 खेल हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्यान्ड बीच आइतबार बिहान 7:45 खेल हुनेछ।
7: यसैबीच फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो, तर इजिप्टको दोस्रो गोल र गोल रद्द गर्ने भिएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्ताएको छ। साङ्घाईको एम लिनियन बिजनेस स्कुलका प्राध्यापक साइमन चाडबिकले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाडी मार्वान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कारवाही नगरेको तर पछि भिएआर हेरेकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गार्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि यस्तै फाउल भएको थियो, तर त्यसबेला भिआर प्रयोग भएन। इजिप्टका प्रशिक्षक हो साम हसनले मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाब दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोडिएको विवाद सामेल हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
7: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूको भेटवार्ता। उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा सेयर बजार 30 घट्यो।
8: मनसुन सक्रिय भएसँगै डेगीको जोखिम बढ्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
7: इरानसँगको युद्धविराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाइसँगै कच्चा तेलको भाव बढ्यो।
8: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पुरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। भिएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजनर बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. Aaja hami ke bishayma chhalphal garchau?
11: Baideshik rozgari ko bishayma guru ama.
4: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: हस गुरुआमा।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओई सुहाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
16: हजुर।
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी। ल
16: दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भनेर छ के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
19: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
19: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
20: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
21: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
19: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
23: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
25: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
25: नेपाल सरकार विज्ञापन बोर्ड
27: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
28: लो किन नि के भयो सन्चो भएन
27: होइन यतिकै जानै मन लागेन
28: यतिकै पनि हुन्छ
27: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
28: ए कुरा त्यस्तो पो ल हेडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
29: नमस्ते कति कामले पाल्नु भयो
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
29: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
27: हस् म्याडम
30: नेपाल सरकार विज्ञापन बोर्ड
16: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
31: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ रोग लाग्यो निकालिएँ अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
17: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ल ल ल यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए बाबु, अँध्यारो छ,

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ल देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ल देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
13: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
14: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
13: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: iya nih bapak, kati dukeku, rat din dukeku dukeju.
1: Aina baje, kie bahaya ora, istri charpotai run bagus atau bayi?
0: Kie unur babu, rat din dat dukeku, purani jala justru bisaku, na khana khana dinsa, na tato cisu khana dinsa,
1: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दात कस्तो बाथ्यो त्यहीमाथि किराले दात सका पार्दै थियो अहिले मेरो दात हेरु त टिलिक्क टल्ग्या छ कति खुसी छु हेरु पो बाछु त म त
0: दात दुखेर होइरन भएको बेला किन जिस्किन जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पचर बाजे तपाई त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठूलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरु सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दात बाङ्गो छ उसको दात पनि सिधा बनाउनु पर्ने छ
1: यता सुन्नुस् है बाजे दात राख्ने बाङ्गो टिङ्गो दातलाई सिधा बनाउने दात बाँध्ने दात सफा गर्ने दातमा सिमेन्ट भर्ने दात नभएको ठाउँमा दात रोप्ने दात नदुखाई निकाल्ने र किराले खाएको दात भर्ने साथै त्यहाँ त फिक्स दात पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा सम्पर्क मोबाइल 9867764467 र 9703998409

गुन्यू चोली र पटुकी लाउँदा साँच्चै स्वर्ग कि परी जस्तै देखिन्छौ। झनै त्यसैमा सबैलाई लट्ठ बनाउने तिम्रो बोली त्यसैले मन पागल बनाउँछ दुनिया।

0: नकमाइको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।